0: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स, कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा।
1: दिल दीवाना, बिन सजना के।
0: आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे। पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो कीप्स एफएम मा।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ Wi-Fi 6 विथ सुबिसु सुरक्षा।
0: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
0: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि, सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ।

0: Life-Changing Quotes. अरुको खुशी खोज्ने मान्छे यति हतारमा हुन्छ कि उसले पहिले आफ्नो खुशीलाई उछिनिसकेको हुन्छ। यो भनाइ हो सोरेन क्रिकगार्डको।
1: फुलको डाले डालेमा तिम्रो रूपको लाले।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
2: New Kathmandu Electric Electronics. Ekai Chhanamuni UPS Inverter Solar Uplabdha. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम Beauty, Health and Lifestyle. Keeps FM 98.3 MHz ma sanibar beluki 7 baje, mangalbar bihana 7 baje ra budhbar diuso 3 baje.

0: Dabai Sundayununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: Ahile bihana ko 7 bajeko cha.
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
5: Kips FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार श्रोता मित्र, स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा। म हुँ आरजे युक्ता। यस कार्यक्रममा हामी सौन्दर्य, स्वास्थ्य वा जीवनशैली सम्बन्धी कुनै एउटा टपिकमा कुराकानी गर्ने गर्दछौ। आजको एपिसोड थोरै अलग छ, किनभने आज यस कार्यक्रममा हामी अन्तर्वार्ता लिँदैछौ हलेसी पोलिक्लिनिकका इन्टरभेन्सनल रेडियोलोजी स्पेसलिस्ट वा आईआर स्पेसलिस्ट डाक्टर कृष्ण बुढा थोकीसँग। उहाँसँग अन्तर्वार्ता लिँदै हुनुहुन्छ हाम्रो आरजे जेसिकाले। उहाँसँगको अन्तर्वार्ता अगाडि तपाईँको लागि म एउटा गीत राख्नेछु। गीतपछि हामी सुन्नेछौ डाक्टर कृष्ण बुढा थोकी र जेसिका बीचको अन्तर्वार्ता।

0: नमस्कार, कार्यक्रम ब्युटी हेल्थ लाइफस्टाइलमा स्वागत छ। म जेसिकासँग आजको यो विशेष स्वास्थ्य सम्बन्धी कुराकानीमा तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी कुरा गर्दैछौँ मोडर्न डायग्नोस्टिक टेक्नोलोजी इन्टरभेन्सनल रेडियोलोजी आईआर जस्तो इम्पोर्टेन्ट मेडिकल सर्भिस बारे। कृपया सुरुदेखि अन्तिमसम्म हाम्रो साथ दिनुहोला, यो कुराकानी तपाईँहरूको लागि एकदमै उपयोगी हुनेछ। आज हामीसँग हुनुहुन्छ हलेसी पोली क्लिनिकका अनुभवी इन्टरभेन्सनल रेडियोलोजी एक्सपर्ट डाक्टर कृष्ण बुढाथोकी। डाक्टरलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद म्याम।
0: हजुर डाक्टर, सुरुमा त हाम्रो श्रोताहरूलाई सजिलो भाषामा बुझाइदिनुहोस् न, आईआर भनेको के हो भनेर।
1: इन्टरभेन्सनल रेडियोलोजी आधुनिक चिकित्साको एउटा विशेष विधि हो, जसमा एक्सरे, अल्ट्रासाउन्ड, सिटी स्क्यान वा एमआरआईको सहायताले शरीरभित्रको समस्या पहिचान गरी सानो पालबाट उपचार गरिन्छ। यसमा ठूलो चिरफार, टाँका लाउनु पर्दैन र टाँका नलाइकन धेरै रोगहरूको सफल उपचार सम्भव हुन्छ।
0: हजुर, यो टेक्निकबाट चाहिँ कुन कुन डिजिजहरू चाहिँ ट्रिट गर्न सकिन्छ त?
1: धेरै रोगमा यसको प्रयोग हुन्छ, जस्तै कलेजोको क्यान्सरको केही उपचारहरू, अत्याधिक रक्तचाप रोक्नको लागि यसले महत्वपूर्ण भूमिका खेल्छ, गर्भाशयको फाइब्रोइड, भेरिकोज भेन्स, नसाहरू जुन फुल्ने हुन्छ खुट्टामा, रक्तनली बन्द वा साँगुरेको अवस्थामा हामीले त्यसलाई खोल्न सक्छौँ, मृगौला वा पित्त थैलीको नलीमा अवरोध हुँदा त्यसलाई हामीले सफल उपचार गर्न सक्छौँ, शरीरमा जमेको पिप, रगत या अन्य कुनै समस्याहरू छ भने त्यसलाई पनि निराकरण गर्न सकिन्छ, त्यस्तै शरीरमा भएको कुनै पनि गाँठागोटीहरू, ट्युमरहरू, क्यान्सरहरू छ भने त्यसको सफल बायोप्सी गरेर हामीले रोग पत्ता लगाउन सक्छौँ, र मृगौलाका पीडितहरू हुन्छन् जसको चाहिँ डायलाइसिसको लागि बनाइएको फिस्टुलाहरू हुन्छ, त्यसको ब्लकेजहरू भयो अथवा त्यसमा केही समस्या आयो भने त्यसलाई पनि यसले सफल रूपमा खोल्न सकिन्छ।
0: हजुर, हामीले कुन कुन रोगहरूलाई ट्रिट गर्छ भन्ने कुरा त सुनिसक्यौँ, अब भने यसको सक्सेस रेट चाहिँ कस्तो छ त डाक्टर, यो कुरा भनिदिनुहोस् न एकचोटि।
1: यो एकदमै न्यून आक्रामक पद्धति हो र यो यसमा चाहिँ सक्सेस रेट भनेको 99% सफलै हुन्छ यसमा गरेको प्रोसिजरहरूमा। कहिले काहीँ सामान्य कम्प्लिकेसनहरू आउन सक्छ, तर यो इन्टरभेन्सनल रेडियोलोजिस्टद्वारा सफल रूपमा म्यानेज गर्न सकिन्छ।
0: हजुर डाक्टर साहब, अब सक्सेस रेट पनि 99% छ भनेपछि त इफेक्टिभनेस पनि उत्तिको नै राम्रो नै छ होला। आईआर के हो भन्ने कुरा त हामीले बुझि नै हाल्यौँ, अब डाक्टर साहब यो प्रोसिजर चाहिँ कस्तो वेमा हुन्छ भन्ने कुरा चाहिँ अलिकति सिम्पल वेमा बुझाइदिनुहोस् न।
1: यो प्रोसिजर गर्नको लागि अब हामीले कुनै पनि बिरामीहरूको जस्तै एक्सरे, अल्ट्रासाउन्ड, सिटी, एमआरआईहरू गरेर कुनै पनि रोगहरू पत्ता लगाएको हुन्छ र बिरामीको समस्या हामीले थाहा पाइसकेको हुन्छ, त्यसपछि यो यसको एक्सपर्ट भनेको इन्टरभेन्सन रेडियोलोजिस्ट हुन्छन्, उहाँहरूलाई चाहिँ यो कन्सल्टेसन भनेर आएको हुन्छ यो यो रोगको लागि उपचार गर्ने भनेर, र यसमा बेसिकली सबै प्रोसिजर आइआरमा भनेको बेसिकली भनेको चाहिँ यो चाहिँ एउटा न्यून आक्रामक भएको कारणले गर्दा यसमा चाहिँ प्राय लोकल एनेस्थेसियामै, जुन ठाउँमा चाहिँ हामीले सानो एउटा नदुख्ने सुई दिएर त्यस ठाउँमा लट्याएर त्यहाँबाट हामीले सानो एउटा पुवाल जस्तो बनाएर त्यहाँबाट हामीले तार अथवा कुनै बायोप्सी गर्नु पऱ्यो भने त्यहाँ निडलहरू पठाएर त्यहाँ सफल उपचार गर्न सकिन्छ। जस्तै अहिले जुन थाइरोइडमा भएको गाँठागुठीहरू छ भने त्यसको लागि चाहिँ हामीले माइक्रोवेभ एब्लेसन भन्ने छ, त्यसमा चाहिँ हामीले बिना जुन कस्मेटिकले पनि नराम्रो देखिरहेको हुन्छ त्यसलाई चाहिँ सानो निडल राखेर हामीले त्यहाँको ट्युमरहरूलाई हामीले बन्ड गर्न सक्छौँ र सफल उपचार गर्न सकिन्छ। यसमा युजली प्राय यसको प्रोसिजरमा चाहिँ जेनरल एनेस्थेसिया जुन दिन्छ ठुल्ठुलो अपरेसनहरू गर्दाखेरि उपचार गर्ने, त्यस्तो यसमा पर्दैन, तर कहिले काहीँ चाहिँ जुन बिरामीहरूको अवस्था त्यस्तो अप्ठ्यारो छ भने उहाँहरूलाई चाहिँ उहाँहरू टोलरेट गर्नुहुन्न, चलिराख्नुहुन्छ भने कहिले काहीँ लोकल सेडेसन, इन्ट्राभेनस सेडेसन हामीले दिनुपर्ने हुनसक्छ, या अब पिटिपिटी गर्दाखेरि धेरै नै चल्ने त्यो सेडेसनले पनि कम भएन भने कहिले काहीँ जेनरल एनेस्थेसिया पनि दिनुपर्ने हुनसक्छ, तर यो चाहिँ एकदम 1-2% मात्रै हुन्छ, तर प्रायको रूपमा हामीले धेरै प्रोसिजरहरू हामी लोकल एनेस्थेसियामै गर्छौँ, इभन फाइब्रोइडदेखि लिएर ट्युमर, क्यान्सरसम्म पनि लोकल एनेस्थेसियामा अथवा रिजनल ब्लकमा हामीले गर्न सक्छौँ, तर कोही कोही बिरामीहरू चल्ने भयो बिरामीको सजिलोको लागि कहिले काहीँ स्पाइनल एनेस्थेसिया दिएर जस्तै भेरिकोजहरू पनि गर्न मिल्छ, अथवा खुट्टाको ट्युमरहरूमा केही समस्याहरू छ भने बायोप्सी गर्नु पर्यो भने त्यो गर्न मिल्छ, र बच्चाहरूमा पनि यो कहिलेकाहीँ सेडेसनहरूको महत्त्वपूर्ण भूमिका हुन्छ, किनभने बच्चाहरूलाई सुईहरू देखेपछि अथवा डक्टरसँग डराउने कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ अलिकति सेडेट गरेर कुल कम्फर्टेबल बनाएर सजिलोसँग प्रोसिजर गर्न सकिन्छ। हजुर एक्ज्याक्टली।
0: आईआर गर्नको लागि चाहिँ नेपालमा मान्छेहरूले चाहिँ अहिले भर्खर आएको टेक्नोलोजी पनि भयो, कतिको चाहिँ एक्सेप्ट गर्नुहुन्छ नेपालीहरूले?
1: अब यसमा चाहिँ विशेष गरी हाम्रो नेपालमा भर्खर भर्खर यो सुरु भएको छ, यसको खास राम्रोसँग विकास भइसकेको छैन इन्टरभेन्सन रेडियो सेवा, र धेरै चिकित्सक साथीहरूलाई पनि यसप्रति त्यति ज्ञान नभएको र इन्टरभेन्सन रेडियोले के सेवाहरू दिन सक्छ भन्ने कुरा ज्ञान नभएको कारणले बिरामी सही बिरामीहरू सही चिकित्सकको ठाउँमा नपुगेको कारणले सही उपचारहरू पाउनबाट वञ्चित हुनु परेको छ। तर हजुरहरूको जस्तै यस्तै एफएमबाट अथवा कुनै सामाजिक सञ्जालबाट यस्तो सन्देशहरू जुन इन्टरभेन्सन रेडियोले दिने सेवाहरूको बारेमा जनताहरूलाई जानकारी भयो अथवा हाम्रो जुन नेपाली जनताहरू सबैले यसको बारेमा ज्ञान भयो भने निश्चय नै इन्टरभेन्सन रेडियोलोजीको एउटा ठुलो स्कोप छ, जसले चाहिँ ठुल्ठुलो चिरफारहरू नगरिकन सजिलै बिहानै आएर सेम डे प्रोसिजर हो, बिहान आएर भर्ना हुने र त्यही दिन घर फर्किन सकिन्छ र यसमा कुनै पनि लामो समय अस्पताल बस्नु पर्दैन र ब्लिडिङदेखि लिएर कुनै पनि ठुल्ठुलो जुन सर्जरीमा गर्ने कम्प्लिकेसनहरू हुन्छ त्यसको कम्प्लिकेसनको रेट एकदम न्यून भएको कारणले यो एकदमै आकर्षित अहिलेको मोडर्न टेक्नोलोजीसँग सहकार्यमा एकदम राम्रो उपचारको सफल प्रवृत्ति भएको कारणले गर्दा यो बारेमा चाहिँ सम्पूर्ण नेपाली जनताहरूले यस बारेमा जान्नुभयो भने आफ्नो रोगको सही उपचार सही चिकित्सकहरूबाट गरेर स्वास्थ्य लाभ लिन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ।
0: हजुर, कम्प्लिकेसन्सहरू त थोरै छ भन्ने कुरा डाक्टर साहबले गरि नै हाल्नुभयो, तर कुनै न कुनै साइड इफेक्ट्सहरू चाहिँ कतिको चाहिँ छ यो प्रोसिजरमा चाहिँ?
1: अब यसमा त्यस्तो साइड इफेक्ट्स भन्ने खासै हुँदैन, अब यसको मिनिमल त कुनै पनि प्रोसिजर अब अपरेसनहरू गर्दा साइड इफेक्ट्स भइ नै हाल्छ, तर यसमा हुने भनेको एकदम सामान्य खालको, जस्तै किनभने यसमा त अब अलिकति मिनिमल इन्भेज भएको कारणले गर्दाखेरि त्यहाँ पङ्क्चरहरू गरे हुन्छ, कहिलेकाहीँ त्यो रगतको नसाहरू फुटेर अथवा त्यहाँनिर रगतहरू जम्न सक्छ, थोरै ब्लिडिङ हुनसक्छ, कहिलेकाहीँ दुखाइ हुनसक्छ, किनभने प्रोसिजरहरू जस्तै इन्टरभेन्सनमा हामीले जुन इम्बोलाइजेसनहरू गर्छौँ, जुन बन्दहरू गर्छौँ रगतको नसाहरू अथवा जुन ट्युमरलाई स्रिङ गर्न गरेको हुन्छौँ अथवा माइक्रोएब्लेसन गरेर ट्युमरहरूलाई स्रिङ गरेर आउँछ, त्यतिखेर त्यो केमिकल रियाक्सनहरू भएर अलिकति दुखाइहरू हुने, कहिलेकाहीँ इन्फेक्सनहरू हुनसक्नेछ, तर त्यो एकदम सामान्य हुन्छ, त्यो चाहिँ कन्ट्रोलेबल छ, जस्तै एन्टिबायोटिकहरू दियो भने त्यो आफै निर्मूल हुन्छ, र अरू सानसानो दुखाइहरू छ भने त्यसलाई हामीले माइल्ड एनाल्जेसिक्सहरू दिएर अथवा पेनकिलरहरू दिएर पनि हामीले त्यसलाई एक दुई दिनमै ठिक गर्न सक्छौँ।
0: हजुर, आइआर गर्न आउनु भएको मान्छेहरूमा चाहिँ हजुरले फिल गरेको अनुसार चाहिँ कतिको डर महसुस गर्नुहुन्छ नेपालको कन्टेक्स्टमा चाहिँ कुरा गर्दा?
1: सुरुमा यो प्रवृत्तिको बारेमा धेरै ज्ञान छैन र के हो कस्तो हो भनेर उहाँहरूलाई एकदम कौतुलता हुन्छ, तर बिस्तारै उहाँहरूले उपचार गरेर गइसकेपछि एकदम मैले उहाँहरूमा चाहिँ एकदम मुस्कानसहितको एकदम खुसी भएको र एकदम न्यून आक्रम भएर चाँडै नै ठिक भएको, चाँडै नै निको भएको र चाँडै घर पर्ने जस्तो वातावरण देखिएको हुँदा उहाँहरू एकदम खुसी नै भएको देख्छु। सुरुमा चाहिँ अलिकति ज्ञानको अभावले गर्दाखेरि अलिकति उहाँहरूलाई के हो कस्तो हो भन्ने जस्तो फिल भएको हुन्छ, तर उहाँहरूले उपचार लिइसकेपछि सधैँ यो सबैजना सन्तुष्टै भएको मैले महसुस गरेको छु।
0: सक्सेस रेट पनि त्यही अनुसारको हाई छ नै भन्नुभयो। हजुर डाक्टर साहब, यो प्रोसिजर बारे चाहिँ अहिलेको टाइममा नेपालमा कति जतिको अवेरनेस चाहिँ रहेको छ अहिलेको टाइममा चाहिँ?
1: अवेरनेस एकदम न्यून कम छ, मैले अघि नै भनिहालेँ कि हाम्रो चिकित्सक साथीहरूमा पनि अलिअलि सेन्सिटिजेन्स भइसकेकै छ, विशेष गरी एक्सपर्टहरूमा, तर मेडिकल अफिसरदेखि लिएर नर्सिङदेखि लिएर हाम्रो टोटल हेल्थ केयर सिस्टम सबैलाई यो जानकारी हुनुपर्छ र सरकारले पनि यस बेलामा जान्नु पर्यो, र किनभने सरकारी अस्पतालहरूमा पनि इन्टरभेन्सन रेडियोलोजीको दरबन्दीहरू अहिले देखिएको छैन, एटलिस्ट नेपाल सरकारको ठुल्ठुलो टर्सरी हस्पिटलहरू धेरै छन्, क्यान्सर अस्पतालदेखि लिएर वीर अस्पताल, टिचिङ जस्तो हस्पिटलहरूमा चाहिँ इन्टरभेन्सन रेडियोलोजीको दरबन्दीहरू बढाइनुपर्छ, र अरू जिल्ला अस्पतालका अरू ठुल्ठुलो अस्पतालहरू छन्, ए लेभलको हस्पिटलहरू जुन फर्स्ट क्लास हस्पिटल अथवा 100 बेड भन्दा माथिको हस्पिटलमा एटलिस्ट इन्टरभेन्सन रेडियोलोजीको हामीले एक्सपर्टहरूलाई ट्रेन गरेर अथवा त्यहाँ हामीले दरबन्दी राख्यौँ भने निश्चय नै नेपाली जनताहरूले चाहिँ यो सेवाको चाहिँ एकदम उचित ऊ पाउने थिए, सेवा पाउँ स्वास्थ्य पाएर स्वस्थ हुन पाउने थिए भन्ने मलाई विश्वास छ।
0: हजुर, त्यसको बारेमा पनि हामीले कुरा गरि नै हाल्यौँ, तर यो टेक्निक चाहिँ हजुरले भनेअनुसार भर्खर नयाँ नयाँ आइरहेको पनि हो, नेपालमा त्यतिको अवेरनेस पनि देखेको छैन भन्ने कुरा डाक्टर साहबले गर्नुभयो, तर ट्रेडिसनल सर्जिकल वेमा जसरी हामीले पहिला ट्रेडिसनल वेमा गरिन्थ्यो सर्जरी नै गरेर यसमा मिनिमल सर्जरी हुन्छ भन्ने कुरा पनि हामीलाई थाहा छ, डिफ्रेन्स चाहिँ के होला ट्रेडिसनल टेक्निक र अहिलेको यो आइआरमा चाहिँ?
1: ट्रेडिसनल चाहिँ हामीले ठुलो अब चिर्नु पर्थ्यो, घाउ ठुलो हुन्थ्यो, त्यसपछि टाँका लाउनु पर्थ्यो, अब यसमा चाहिँ घाउ पनि हुँदैन, सानो पुवालबाट गर्ने हो, सानो पुवालबाट गरे चाहिँ त्यो घाउ पनि छिटो ठिक हुन्छ, ब्लिडिङ कम हुन्छ, बिरामीलाई पनि छिटो निको हुन्छ, दुखाइ पनि एकदम कम हुन्छ, बिरामीलाई अन्य औषधिहरू अहिले भनिहाल्यो एनेस्थेसियाको जेनरल एनेस्थेसिया दिनु भएन, बिरामीलाई सहज महसुस हुन्छ, जस्तै हामीले कुनै पनि उपचार गर्यो भने आज गर्यो भने भोलि त उहाँ घर गइ नै हाल्नुहुन्छ, पर्सिदेखि आफ्नो दैनिक कार्यमा पनि उहाँ सहभागी हुन सक्नुहुन्छ, भनेपछि यति यसको ब्युटी नै यो हो कि यसको सौन्दर्य त यही नै छ कि बिरामी छिटो निको हुने एकदम तर कम जोखिमबाट हुने.
0: त्यही अहिलेको टाइममा हेर्दा पनि मान्छेहरू त्यत्तिकै बिजी भएर पनि टाइम चाँडै नै लाग्छ. हजुरहरूले एक दिनमा नै भइहाल्छ भन्नुभयो, तर यो टेक्निकको ड्युरेसन चाहिँ कति जति टाइम लाग्छ?
1: यो त अब त्यही त छोटो छिटो गर्ने हो त्यसमा. यसमा चाहिँ हाम्रो आधी घन्टादेखि एक घन्टा कहिले काहीँसम्म दुई घन्टा पनि लाग्न सक्छ त्यो प्रोसिजर सबै मिलाउनलाई. तर प्रोसिजर टाइम युजली इन्टरभेन्सनको आधी घन्टादेखि एक घन्टामा सबै प्राय प्रोसिजरहरू कम्प्लिट भइसकेको हुन्छ.
0: सबै प्रायः चाहिँ एक घन्टा जति नै लाग्ने हुन्छ.
1: दिने सेवाहरू जुन भनियो नि हामीले, ट्युमरको एब्लेसन, माइक्रो एब्लेसन, जस्तै ब्रेस्टमा छ गाँठागुटीहरू छ, ट्युमर क्यान्सरहरू छ भने त्यसलाई पनि हामीले उपचार गर्न सकिन्छ माइक्रोवेभ गरेर, अथवा बायोप्सीहरू गर्नु पऱ्यो भने आधी घन्टा पन्ध्र मिनटमा पनि सकिन्छ.
0: हजुर, कसैलाई अरू रोग लागेको जस्तै एज अनुसारले चाहिँ यो कुरामा त्यस्तो असर चाहिँ पार्दैन.
1: एज भएको जस्तै एकदम हाई लेभलको एजहरूमा झन् यो प्रभावकारी किन भयो भने चाहिँ, जस्तै 80 वर्षको मान्छेलाई त ठुलो अपरेसन गर्नु भन्दाखेरि सानो पुवाल गर्दा जोखिम त न्यून नै भयो, ब्लिडिङ कम हो, उहाँहरूको लागि पनि यो बेस्ट हुन्छ. त्यो ठुल्ठुलो अपरेसन गर्नुभन्दा सानो यो चाहिँ मुटुमा जुन हामीले एन्जियोप्लास्टीहरू गर्छौँ नि, त्यस्तै खालको प्रवृत्तिको इन्ट्राभास्कुलर गर्नेमा, अब अरू पर्क्युटानियस गर्ने अथवा जुन बाहिरबाट गरिने उपचारहरू पनि त्यति जोखिम चाहिँ यसमा एकदम न्यून नै हुन्छ. त्यही भएर यसको सौन्दर्यता नि यही छ. र अहिले धेरै हामीले वृद्धदेखि लिएर बच्चादेखि लिएर सबैमा यो उपचारहरू लागू, यो इन्टरभेन्सन रेडियोलोजीबाट सेवा दिन मिल्ने खालको उपचारहरू चाहिँ हामीले हेरेर उपचार गर्न सक्छौँ र बिरामीलाई ठिक गर्न सक्छौँ.
0: हजुर, यो उपचार चाहिँ सबै बिरामीहरूलाई गर्न मिल्छ कि केही क्राइटेरिया छ यो भएकोलाई चाहिँ गर्न नमिल्ने, कि यस्तो केही प्रोसिडरहरू अलिकति डिफ्रेन्ट वेमा गर्ने भन्ने केही अब्लिगेसन्सहरू त्यस्तो चाहिँ केही छ कि?
1: यो त बिरामीको रोगको प्रवृत्ति हेरेर हुन्छ. जस्तै अब यसले भनिहाल्यो नि, अब यो इन्टरभेन्सनमा नि एउटा भास्कुलर भयो, भास्कुलरमा नसाको सम्बन्धीहरू भयो भने नसाहरू बन्द छ, बन्द नसालाई खोल्ने हो.
0: हजुर,
1: जस्तै वायर, क्याथेटर, गाइड वायर, बलुन हरू लाएर हामीले त्यसलाई प्लास्टिक गर्ने अथवा स्टेन्टहरू हालेर खोलिदिने हुन्छ. कहिलेकाहीँ नसाहरू त्यसै फुलिरहेको हुन्छ, त्यसलाई बन्द गर्नु पऱ्यो भने त्यहाँ पनि कोइल गर्ने, अथवा त्यसलाई चाहिँ हामीले त्यो सिथहरू, लङ सिथहरू जुन हामीले लाएर चाहिँ कभर्ड स्टेन्ट ग्राफ्टहरू राखेर पनि त्यो बन्द गर्ने, एनरिजमहरू छ भने त्यो बाहिरकोलाई जुन जोखिम भएको चिजहरूलाई बन्द गर्न मिल्छ. त्यस्तै ट्युमर क्यान्सरहरूलाई पनि अब जलाइदिने, नचाहिने आवश्यक रोगहरू छ भने त्यसलाई सानो एउटा निडलबाट जलाइदिने मिल्छ, जुन माइक्रोवेभ एब्लेसनबाट भनिहाल्यो अहिलेको ब्युटी. अरू भेरिकोस, थाइरोइडहरू मिनिमल भयो, त्यस्तै नि छ बायोप्सीदेखि लिएर जुन रोगहरू पत्ता लगाउँछ भित्रभित्र चाहिँ गएको कुराहरूलाई अब चिरेर काटेर निकालेर बायोप्सी गर्नु भन्दा सानो एउटा निडल राखेर, सानो एउटा निडल जत्रो सुई जस्तो राखेर हामीले त्यसलाई त्यहाँको मासुको टुक्रा अथवा त्यहाँबाट पानी जान ल्याएर जाँचेर त्यो चाहिँ क्यान्सर हो कि ट्युमर हो कि टिबी हो कि के रोग हो अथवा इन्फेक्सन मात्रै हो त्यो सामान्य पत्ता लगाउन सक्यो र बिरामीको सही उपचार हुने भयो. ठुल्ठुलो अपरेसनमा नगइकन सानो उपचारबाटै ठिक हुने भयो, बिरामीले औषधि खाएर पनि ठिक हुन्छ. त्यो हिसाबले गर्दाखेरि यो इन्टरभेन्सन रेडियोलोजीको बारेमा जान्नुपर्छ सबै चिकित्सकदेखि लिएर सम्पूर्ण नेपाली जनताहरूले जान्नुभयो भने यसको बारेमा उहाँहरूलाई आवश्यकता अनुसारले आफूलाई चाहिने अनुसारले उपचार लिएर आफूले स्वास्थ्य लाभ लिन सक्नुहुन्छ.
0: हजुर, अब भने समय भएको छ हाम्रो कार्यक्रममा एउटा छोटो कमर्सियल ब्रेकको. ब्रेक पछि म जेसिका यही कार्यक्रम लिएर डाक्टर कृष्ण बुढाथोकीसँग उपस्थित हुने नै छु. टिल देन स्टेशन भने चेन्ज नगर्नुहोला. हाम्रो स्टेशन रहेको छ किप्स एफएम 98.3 MHz.
2: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 MHz शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
3: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
7: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
5: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678.

0: नेपाली सुपर हिट्स
1: ओन्ली अन किप्स एफएम 98.3
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
3: Keep 98.3 FM. Your companion.
4: Kips FM 98.3 presents Beauty, Health and Lifestyle.
5: All right, यहाँलाई छोटो ब्रेक पछि फेरि पनि स्वागत छ यस कार्यक्रममा. हामी डाक्टर कृष्ण बुढा थोकीसँग आईआर रिलेटेड कुराहरू गरिरहेका छौँ र यो कुराकानीमा तपाईँलाई एकदमै युजफुल हुनेछ भन्ने कुरा मैले विश्वास गरेको छु. डाक्टर साहब, ब्रेक अगाडि चाहिँ हामीले ट्रेडिसनल सर्जरी र आईआरसँगको डिफ्रेन्सहरूको कुरा गरेका थियौँ. तर डिफ्रेन्सको कुरा त गऱ्यौँ, तर अहिलेको आईआर चाहिँ कसरी अझै इफेक्टिभ र बेटर छ भन्ने कुरा चाहिँ हाम्रो श्रोता मित्रहरूलाई अलिकति बुझाइदिनुहोस् न.
6: इन्टरभेन्सन लेडली भनेको एकदम न्यून आक्रामक भयो. त्यो न्यून आक्रामक भएको कारणले गर्दाखेरि यसमा चाहिँ ठुल्ठुलो अपरेसन जस्तो जटिलताहरू आउँदैन. यसमा चाहिँ हामीले चाहिँ सानो, जस्तै सानो पिनहोलबाट, सानो सुईबाटमा हामीले यसको उपचार गर्न सक्यौँ. र लोकल एनेस्थेसिया भनिहाले अघि नै, लोकल एनेस्थेसिया दिँदाखेरि चाहिँ अब ठुल्ठुलो एनेस्थेसियाहरू चाहिएन र बिरामीलाई चाहिँ अहिले गऱ्यो भने आधी घन्टाभित्रमा त्यो पेनहरू पनि केही हुँदैन. प्रोसिजर गर्दा पनि सजिलो भयो र त्यही दिन हामीले दुई चार घन्टा राखेर हामीले त्यही दिन पनि डिस्चार्ज गर्न सकिन्छ सानसानो प्रोसिजरहरूमा. त्यो हिसाबले गर्दाखेरि अनि यसले चाहिँ सबै कुनै पनि उमेरको मानिसलाई चाहिँ सजिलो हुने भयो उपचार गर्नलाई. कम्प्लिकेसन रेट एकदम न्यून छ र यो ट्रेन मान्छेहरूले, जुन इन्टरभेन्सन रेडियोलोजीमै ट्रेन गरेको मान्छेले उपचार दिँदाखेरि चाहिँ यसको जुन सक्सेस रेट एकदम हाई छ र उपचारमा पनि एकदम सफलता हुन्छ. एकदम कम लाग्छ.
5: ट्रेडिसनलमा चाहिँ ड्युरेसन चाहिँ कतिको चाहिँ लाग्थ्यो डाक्टर साहब त्यसको कुरा?
6: जस्तै एउटा अब कुनै पनि भित्रको ट्युमरहरूलाई हामीले, जस्तै लिभरमा एउटा ट्युमर छ है, लिभरमा ट्युमर छ र त्यो ट्युमरलाई चाहिँ हामीले चाहिँ अब त्यसलाई निकाल्नु पर्यो, काट्नु पर्यो, त्यो ठुलो अपरेसन हुन्छ. कि लिभरको एकदम अपरेसन भनेको एकदम जटिल हुन्छ. कहिले काहीँ त्यो अपरेसन गर्दा गर्दा बिरामी त्यो डेथ पनि हुनसक्छ. त्यो आफ्नो एनेस्थेसिया कम्प्लिकेसन, जनरल एनेस्थेसियाको छुट्टै कम्प्लिकेसन छ. त्यो लगायत बिरामीको आफ्नो जस्तो प्रेसर सुगरहरूको अरूले पनि असर गरिरहेको हुन्छ. घाउ ठुलो हुने भयो, बाहिर मात्रै छाला मात्रै काट्दैन, मासु पनि काट्नु पर्यो, बोसो काट्नु पर्यो, त्यसपछि भित्रको पेरिटोनियम काट्नु पर्यो, कलेजै काट्नु पर्यो, कलेजो काटेर ट्युमरसम्म काट्दाखेरि त धेरै ठाउँमा काट्दै
5: काट्दैन.
6: त दुई तिन घन्टा चार घन्टैसम्म लाग्छ. अनि बिरामीलाई पनि डिस्चार्ज गर्न पनि तिन चार दिनसम्म हस्पिटल राख्नुपर्छ. कहिले काहीँ त्यही कम्प्लिकेसनले गर्दा महिनौ दिनसम्म पनि बस्नुपर्छ. तर इन्टरभेन्सनमा सानो एउटा पिन हामीले ब्लड ड्र गरे जस्तै हेरेर, इमेज गाइडेड हेरेर, अल्ट्रासाउन्ड, सिटी, फ्लोरोस्कोपी हेरेर हामीले नसाबाट जानु पर्यो, नसाबाट जाने, बाहिरबाट पर्क्युटानिस छालैबाट छेडेर जाने, छालैबाट जाने, जलाइदिनु पर्नेलाई जलाइदिने. यदि होइन केमोथेरापीहरू दिनु पर्यो भने डाइरेक्ट हामीले इन्ट्राभास्कुलरै दिएर पनि, अब हेपाटिक आर्ट्रीबाट सप्लाई हुन्छ, त्यही हेपाटिक आर्ट्रीकै ब्रान्चबाट माइक्रोक्याथेटर गएर सानो फेरी फेरीसम्म गएर हामीले ट्युमरलाई बन्द गर्न मिल्छ. कहिले काहीँ कम्बिनेसन ट्रिटमेन्ट पनि गर्न मिल्छ. जस्तै बाहिरबाट क्याथेटरबाट पनि गर्ने, अनि यताभित्रबाट ऊ पनि जलाइदिन पनि मिल्यो, भित्र लगेर निडल दुइटै भयो भने त इफेक्टिभ भयो. एकैछिनमा भयो, आधी घन्टामा भयो, चार घन्टा छ घन्टा लाग्ने ट्रिटमेन्ट आधी घन्टा भयो, आज गऱ्यो, भरे बेलुका अथवा भोलि बिरामी डिस्चार्ज हुनुहुन्छ.
5: उहाँलाई
6: इन्टरभेन्सन पनि धेरै भएन, मिनिमल इन्टरभेन्सनबाट म्याक्सिमम रिजल्ट आयो, आउटकम राम्रो हुन्छ.
5: आउटकम पनि राम्रो हुने भयो, इफेक्टिभनेस पनि त्यही अनुसारले. हजुर, अघि हामीले चाहिँ अवेरनेसको कुरा पनि गरेको थियौँ. नेपालमा अलिकति अवेरनेसको कुरामा चाहिँ अलिकति न्यून नै छौँ हामी भनेर श्रोता मित्रहरूले पनि बुझ्न चाहनुहुन्छ होला. नेपालमा चाहिँ आइआर ट्रिटमेन्टले चाहिँ कस्तो चेन्ज ल्याएको छ त अहिलेको यस बेलामा चाहिँ?
6: अहिले अब हाम्रो युवा साथीहरू, डाक्टर साहबहरू ले चाहिँ यसमा ट्रेनिङहरू गरेर आउनु भएको छ. न्युरो इन्टरभेन्सनमा हामीले अब जस्तै भनिहाले, कोइलिङदेखि लिएर, एन्ड्रिजमकोदेखि लिएर, जस्तै ब्लिडहरू हुँदा पनि त्यसलाई सफल म्यानेजहरू गरिराख्नु भएको छ. कुनै ठाउँमा बन्द नसाहरू बन्द छ भने त्यसलाई खोलिदिने, इन्फेक्सनहरू भएको त्यसलाई पनि राम्रो सेवाहरू दिइराख्नु भएको छ. त्यही भएर हाम्रो अब इन्टरभेन्सन रेडियोलोजीका साथीहरूले चाहिँ अहिले चाहिँ नेपालमा चाहिँ न्यून आक्रामक शैलीबाट चाहिँ धेरै रोगहरूको सफल उपचार गरिराख्नु भएको छ. तर हामीसँग इन्टरभेन्सन रेडियोलोजी एकदम कम हुनुहुन्छ, न औँलामा मात्रै गिने, 20-30 जना जति हुनुहुन्छ नेपालभरि र अझ थप रेडियोलोजी डक्टरहरू चाहिँ इन्टरभेन्सन रेडियोलोजीमा चाहिँ ट्रेनिङ गरेर आएर यो यो प्रविधिलाई चाहिँ अँगालेर हाम्रो सम्पूर्ण नेपाली दाजुभाइहरूलाई चाहिँ यो सेवा दिनुभयो भने यसले साँच्चै नै कोल्टो फेर्नेछ हाम्रो स्वास्थ्य सेवामा र एउटा चाहिँ यो भविष्यको सफल उपचारको एउटा भविष्य नै इन्टरभेन्सन रेडियोलोजी सेवा हो भनेर मैले बुझेको छु।
5: हजुर, अब इन्टरनेसनली जस्तै अरू बाहिरको कन्ट्रीहरू जस्तै युएसए इन्डियाहरूसँग कम्पेयर गर्दा चाहिँ नेपालको चाहिँ यो सेक्टरमा कुन स्पिडमा चाहिँ डेभलपमेन्ट चाहिँ भइरहेको छ? अहिले भन्नुभयो अहिले मान्छेहरूले अझै पढ्न खोज्दै हुनुहुन्छ, उत्सुक हुनुहुन्छ भनेर, स्पिड चाहिँ कुन लेभलमा चाहिँ हामी नेपाल एज अ देश नै अगाडि बढिरहेका छौँ त?
6: अहिले चाहिँ अब अहिले सबै यो सोसियल मिडियादेखि लिएर सबै कुराहरूले गर्दाखेरि जानकारी धेरै भएको छ, धेरै मान्छेहरूको चाहिँ अहिले ऱ्यापो कम्युनिकेसन पनि वर्ल्ड लेभल कन्फरेन्सहरू जुन भइरहेको हुन्छ त्यसबाट चाहिँ यो सबैको हाम्रो चिकित्सक साथीहरूले पनि यसबारे बुझिराख्नु भएको छ र उहाँहरूले चाहिँ त्यो कुराहरू चाहिँ नेपालमा ल्याउन इच्छुक पनि भइराख्नु भएको छ। उहाँ आफै पनि ट्रेनिङमा जाने इन्टरभेन्सन रेडियोलोजीको आफ्नो देशबाट बाहिर गएर, किन नेपालमा त्यस्तो राम्रोसँग हामीले ट्रेनिङहरू दिन सकिरहेको छैन, मान्छे नै लिमिटेड छौँ, त्यसमा पनि एक दुई ठाउँमा भर्खर सुरु हुन लागेको छ, भइरहेको हुन्छ, टिचिङमा भइरहेको छ, अब त्यो हिसाबले गर्दा बिस्तारै हामी डेभलप त गरिरहेका छौँ। तर मलाई विश्वास छ अबको 10-15 वर्षमा हामी चाहिँ इन्टरभेन्सन रेडियोलोजीमा एउटा फड्को नै मार्नेछौँ।
5: हजुर, अनि पोजिटिभ चेन्ज पनि त्यही अनुसारले कतिको चाहिँ ल्याएको छ त यसले चाहिँ?
6: अब जति अहिले आएको साथीहरूले जुन सेवाहरू दिइराख्नु भएको छ त्यसले चाहिँ एउटा राम्रो सन्देश दिइरहेको छ, बिरामीहरू सन्तुष्ट हुनुहुन्छ, एकजना सन्तुष्ट उहाँले अर्कोलाई भनिराख्नु भएको छ, त्यस्तै चिकित्सक साथीहरू जसले हामीलाई पठाउनुहुन्छ बिरामीहरू उपचार गर्नको लागि, यो चाहिँ मिनिमम उहाँहरूले पनि बुझेर त्यो ठुल्ठुलो अपरेसन किन गर्ने, बरु इन्टरभेन्सन रेडियोलोजीले हामीले रेफर गर्ने भने उहाँले सजिलै गरिदिनुहुन्छ, हाम्रो काम पनि सजिलो भयो, बिरामीलाई पनि रिस्क कम भयो भनेर त्यसरी आउँदाखेरि चाहिँ बिरामीहरूले पनि राम्रो उपचार पाउने र क्रेडिट पनि हाम्रो फिजिसियनहरूलाई पनि गइरहेको छ, किनभने उहाँले राम्रो डक्टरलाई रेफर गरिदिइराख्नु छ र त्यहाँबाट चाहिँ ट्रिटमेन्ट राम्रो भइरहेको छ र बिरामीले एट द एन्ड अफ द डे बिरामीले आफ्नो सक्सेसफुल राम्रो ट्रिटमेन्ट पाइराख्नु भएको छ। त्यो हिसाबले गर्दाखेरि अलिकति मोटिभेसन पनि भइरहेको छ, यो हिसाबले कोअर्डिनेसन हुँदै गयो भने हामी एकअर्कामा यसरी एकाबद्ध हुँदै गयो भने निश्चय नै राम्रो नै हुनेछ।
5: हजुर, हजुरले डक्टर साहबले कुरा गरिहाल्नु भयो कि एजुकेसन र ट्रेनिङको कुरामा चाहिँ अलि पछाडि नै भयो नेपाल, तर नेपालमा यो फेसिलिटी चाहिँ कुन कुन हस्पिटलमा एभाइलेबल छ र लिमिटेड सेन्टरहरू मात्रै छ कि धेरै ठाउँमा यो कुरा आइ चाहिँ सकेको छ भन्ने?
6: यो चाहिँ अब टर्सरी लेभल हस्पिटलहरू जस्तै वीर अस्पताल, टिचिङ हस्पिटलहरूमा सुरु भइरहेको छ, जस्तै म सही धर्मभक्त राष्ट्रिय प्रतापरण केन्द्रमा छु, त्यहाँनिर पनि हामीले सुरु गरिरहेको छौँ इन्टरभेन्सन रेडियोलोजी। यस्तरी ठुलो पोखराको अस्पतालहरूमा छ, प्रादेशिक अस्पतालहरू जस्तै अब पोखरामा भयो अनि चितवनमा पनि सुरु भइरहेको छ, त्यसरी ठाउँ ठाउँमा भइरहेको छ, विराटनगरमा पनि मेडिकल कलेजहरूमा सुरु गर्नुभएको छ साथीहरूले, पश्चिममा पनि धनगढीतिर पनि सुरु गरिराख्नु भएको छ, यसरी बिस्तारै बिस्तारै डेभलप भइरहेको छ। तर अब यसलाई अलिकति केही समय त लागि नै हाल्छ, भर्खर भर्खर आएको टेक्नोलोजी हो र यो चाहिँ हामीले भर्खर हामीले अब हाम्रो जनताहरूले पनि बिस्तारै बिस्तारै बुझ्दै जानुहुन्छ, जति धेरै बुझ्दै जानुभयो यसको माग पनि डिमान्ड पनि त्यस अनुसारले बढि नै रहेको छ र अरू हाम्रो चिकित्सक साथीहरू पनि रेडियोलोजी साथीहरू पनि यो इन्टरभेन्सनमा ट्रेनिङ गरेर अझ आफूलाई पनि अपग्रेड गर्ने, अझ क्वालिटी सर्भिस, अझ इफेक्टिभ ट्रिटमेन्टहरू आफ्नो डायग्नोस्टिकको पार्ट त उहाँले गरिराख्नु भएको छ, अब थेरापेटिक पार्ट पनि गर्ने भएको इन्टरभेन्सन रेडियोलोजिस्टहरूले चाहिँ एज अ प्रपर सर्जन जस्तो मिनिमली इन्भेजिभ सर्जन, बेसिकली इन्टरभेन्सन रेडियोलोजी भनेको सर्जन हो तर उहाँहरू चाहिँ मिनिमली इन्भेजिभ सर्जरी गर्ने, त्यो हिसाबले गर्दाखेरि अहिलेको समय र जुन परिवर्तनको आवश्यकता छ त्यो आवश्यकता पनि यो इन्टरभेन्सन रेडियोलोजीले पूर्ति गर्न सक्छ भन्ने विश्वास छ।
5: हजुर, डाक्टर साहबले भर्खरै मिनिमल इन्भेसिभ भन्ने कुरा गर्नुभयो, आइआरलाई चाहिँ मिनिमल इन्भेसिभ उपचार पनि भनिन्छ, त्यो चाहिँ किन भनिन्छ होला एकचोटि हाम्रो श्रोता मित्रहरूलाई बुझाइदिनुहोस् न?
6: यो किन मिनिमली इन्भेसिभ भनेको, जस्तै हामीले यो जुन रगतहरू तान्दा हामी त कति टेस्टहरू गर्छौँ होइन, यसमा त केही पनि कम्प्लिकेसन हुँदैन, ब्लड ताने जस्तै बायोप्सीहरू गर्दा त्यो यो चाहिँ बेसिक यही ब्लड तानेकै जस्तै प्रोसिजरको एक्सटेन्सन हो, कुनै पनि निडल हालेर, कुनै पनि हामीले बडीमा निडल जुन हाल्छौँ त्यो निडल हालेर हामीले जुन ड्र गरे जस्तै यो प्रोसिजर हो, त्यो ठाउँमा हामीले निडल पुऱ्याउने अथवा तारहरू पुऱ्याउने वायरहरू पुऱ्याउने अनि त्यही अनुसार क्याथेटर माइक्रो क्याथेटर अरू रेडियोलोजी इन्टरभेन्सन रेडियोलोजीको सामानहरू प्रयोग गरेर हामीले दिन सक्ने उपचारहरू दिने हो, त्यही भएर चाहिँ यो एकदम मिनिमल इन्भेजिभ हो, किनभने यसमा चाहिँ कुनै पनि त्यस्तो ठुलो कम्प्लिकेसनहरू हुँदैन, यो त्यो जटिलता हुँदैन, यसलाई प्लानिङ गरेको हुन्छ, इमेज गाइडेड गरेको हुन्छ, सिटी एमआरआईहरू सबै हेरेर, एक्सरे अल्ट्रासाउन्ड सबै कुरा मोडालिटीहरू युज गरेर, फ्युजनहरू गरेर हामीले त्यसलाई प्रपर प्लानिङ गरेर हामीले ट्रिटमेन्ट दिन्छौँ, त्यही भएर चाहिँ यो एकदम मिनिमल यसमा चाहिँ जोखिम नहुने कारणले गर्दाखेरि यो एकदम मिनिमल इन्भेजिभ भयो र यसमा चाहिँ सफल उपचार पनि सम्भव हुन्छ।
5: हजुर, यो आईआर भन्ने टेक्नोलोजी चाहिँ एकदमै एडभान्स छ भन्ने कुरा पनि हामी गऱ्यौँ। नेपाल अलिकति राम्रो पाथमा नै अगाडि बढ्दैछ, अझै टाइम त लाग्छ तर त्यो पाथमा हिँडिसकेको छ भन्ने पनि कुरा गऱ्यौँ। तर नेपालमा चाहिँ यो एडभान्स टेक्नोलोजीमा चाहिने इक्विपमेन्टहरू चाहिँ कतिको एभाइबिलिटी छ र एक्सेसिबिलिटी पनि कतिको छ र कस्ट पनि कतिको लाग्छ भन्ने कुरामा एकचोटि
6: इन्टरभेन्सन रेडियोलोजीमा समस्या चाहिँ यही पनि भएको। अब हामी जस्तो एकदम गरिब देशमा चाहिँ अब यो चाहिँ इन्टरभेन्सन रेडियोलोजीको सामानहरू त्यसै महँगो हुन्छन्। जस्तै एक्सरे, अल्ट्रासाउन्ड, सिटी, एमआरआई, है मैले भने क्याथल्याबहरू चाहिन्छ। त्यो चाहिँ त्यो उपकरणहरू मेडिकल उपकरणहरू एकदम महँगो महँगो इक्विपमेन्टहरू चाहिँ को प्रयोग हुन्छ। यो मात्रै यो त हाम्रो एउटा डायग्नोस्टिक प्याटर्नको इक्विपमेन्टहरू हामीले युज गर्छौँ, तर यसमा थेरापेटिक हामीले जस्तै ड्रगहरू पनि युज गर्नुपर्ने हुन्छ कहिले काहीँ। जस्तै टेस्टहरू गर्दाखेरि डक्सोरुबिसिन, लिपोइडोलहरू होइन, यस्तो केमिकलहरू, त्यो एकदम महँगो हुन्छ।
5: हजुर।

0: हुने हो, उपचार चाहिँ महँगो छ, किनभने हाम्रो देशमा चाहिँ अब यहाँ कुनै पनि कुरा हामीले बनाउन सकेको छैनौँ, हामीसँग त्यो लेभलको इन्जिनियरिङ छैन, होइन, हाम्रोसँग त्यो प्लान्टहरू छैन मेडिकल इक्विपमेन्टको, त्यो हिसाबले गर्दा यो खर्चालु देखिन्छ हिसाब हुन, तर स्वास्थ्य सेवाको लागि चाहिँ अति नै उपयोगी चिजहरू हो। त्यही भएर यो चाहिँ अब गभर्मेन्ट, हाम्रो नेपाल सरकारले गभर्मेन्टले यहीँ नै अब डेभलप हुने त्यस्तो वातावरण बनाउनु पर्यो, होइन भने चाहिँ अब कि त अरू चाहिँ सरकारी अस्पतालमा पनि सरकारको बिमाहरू जुन त गर्नुभएको छ एकदम राम्रो, होइन, अब त्यो बिमाको लेभल चाहिँ इन्टरभेन्सन रेडियोलोजी गर्ने प्रोसेसहरूमा पनि उहाँले राखेर क्याथेटरहरू एकदम कम रेटमा ल्याएर होइन बाहिरबाट इम्पोर्ट गरेर त्यसरी सेवा दिन सक्यो भने चाहिँ यसको चाहिँ दूरदराजका जनताहरूले पनि यो सेवाहरू पाउन सक्नुहुनेछ र सबै जनताहरूले स्वास्थ्य लाभ पाउनुहुन्छ। किनभने इन्टरभेन्सन रिलेटेड यति आक्रामक चिज हो जसले चाहिँ मान्छेलाई राम्रो टाइममा सही उपचार गर्यो भने मान्छेको जीवन बचाउन सक्छ। जस्तै ब्लिडिङ भइरहेको छ अहिले, ट्रमा भयो, एक्सिडेन्ट भयो, कहाँ कहाँभित्र नसाहरू फुटेको छ भने इन्टरभेन्सन रिलेटेडले चाहिँ एउटा क्याथेटर वायरहरू युज गरेर ठ्याक्कै त जहाँ ब्लिडर हेरेर सिटी हेर्ने, सिटीमा देखिहाल्छ ब्लिडर पोइन्टहरू, अनि एन्जियोग्राम क्याथलाबमा लगेर एन्जियोग्राफी गरेर हामीले कहाँ ब्लिडर छ त्यहाँनिर गएर हामीले त्यसलाई बन्द गर्न मिल्छ। 5-10 मिनट बन्द हुन्छ बिरामीको, 10 मिनटभित्रमा बिरामी भएको छ, नभए त्यो मान्छे ब्लिडिङ भरे मर्छ। जति पक्का रगत हौ त्यो ब्लिडिङ खोल्दा खोल्दा त 2-3 घन्टा लाग्छ, कहाँ खोल्ने कहाँ गर्ने, त्यो हिसाबले गर्दाखेरि इन्टरभेन्सन रेडियोलोजी अहिलेको उपचारको भविष्य नै हो।
1: हजुर, कस्टको कुरामा चाहिँ इक्विपमेन्टहरू अनुसारले नै इफेक्टिभ पनि हुन सक्छ, तर ज्यानलाई बचाउनलाई पनि एकदमै महत्त्वपूर्ण पनि छ। हजुर, अनि यो ट्रिटमेन्टको इफेक्टिभनेसको बारेमा चाहिँ हामीले बुझि नै हाल्यो, अब भने हामी यसको केही ड्रब्याक्सहरूको कुरा गरौँ न त, ड्रब्याक्सहरू चाहिँ के छ भन्ने कुराहरू।
0: ड्रब्याक्स त यसमा खासै त्यस्तो ठुल्ठुलो ड्रब्याक्सहरू हुँदैन, खास गरी यो सर्जरी नै हो, मिनिमली सर्जरी कहिले काहीँ कम्प्लिकेसन हुन्छ, सबै मान्छेको बायोलोजी एउटै हुँदैन, होइन, जस्तै ट्युमरको ट्रिटमेन्टहरू गर्दा पनि कुनै औषधीले लिन्छ, कुनै कसैलाई नलिन सक्छ, कहिले काहीँ ट्रिटमेन्ट फेल हुनु पनि सक्छ, कहिले काहीँ हुनसक्छ, एकदम रेयरली हो, त्यस्तै कहिले काहीँ ब्लिडिङ हुनसक्छ, कहिले काहीँ चाहिँ इन्फेक्सनहरू हुनसक्छ किनभने क्याथेटरहरू युज भएको हुन्छ, होइन, त्यो चाहिँ फेरि कन्ट्रोलेबल हो। अब सामान्य दुखाइहरू हुने, नौजिया भमिटिङहरू वा कटाग्ने सामान्य लक्षणहरू साइड इफेक्टहरू हुनसक्छ, तर त्यो चाहिँ औषधिबाट उपचार हामीले त्यसलाई रोकथाम गर्न सकिन्छ।
1: पेसेन्टहरूले चाहिँ अब आइआरको लागि म ट्रिटमेन्ट गर्छु भनेर जाँदा चाहिँ डक्टर साहब के कुरा चाहिँ एक्सपेक्ट गर्नुपर्छ, यो चाहिँ हुन्छ है भनेर माइन्ड मेकअप गरेर नै पेसेन्ट चाहिँ के गरेर आउनुपर्छ एउटा क्लिनिकमा चाहिँ यसको लागि।
0: अब मेन कुरा यसमा चाहिँ बिरामीले बुझ्नु पर्यो कि मेरो रोग के हो, कुन लेभलमा छ, जस्तै अब स्टेज 4 ट्युमर सबैतिर फैलिएको उपचार गर्न मिल्दैन, तर जस्तै लिभरमा किडनीमा एउटा छ 3-5 सेन्टिमिटर हामीले सानो निडल हालेर त्यसलाई बन्ड गरिदियो भने त्यो ट्युमर त नष्ट हुन्छ। हो, त्यस्तो सानसानो ट्युमरहरू छ जुन अर्ली स्टेजको छ, सुरुमै आएको होइन, अगाडि नै पत्ता लागिरहेको छ, अब त्यसको लागि चाहिँ नियमित जाँचहरू भइरहेको हुनु पर्यो। अब हाम्रो नेपालीहरूको चाहिँ कस्तो बानी छ भने लास्ट स्टेजमा अस्पताल पुग्ने, होइन, दुखिरहेको छ नि ग्यास्ट्रिक भनेर औषधि खाएर हुन्छ, भित्र के भइरहेको हुन्छ थाहा हुँदैन, जेब देख्यो नि ग्यास्ट्रिक भन्यो औषधि खायो बस्यो, त्यसरी त काम दिँदैन। त्यो हिसाबले बिरामीहरू पनि आफै सचेत हुनु पर्यो। अब अहिले त स्वास्थ्य बिमा भएकोले सम्पूर्ण जनताहरूले स्वास्थ्य बिमाको लाभ लिने, बेला बेला पिरियोडिक होइन चेकअपहरू गर्ने, अल्ट्रासाउन्डहरू गर्ने, अरू रोगहरू चिकित्सकहरूलाई परामर्श गर्ने, केही रोग छ भने अनि इन्टरभेन्सनले दिने उपचारहरूको बारेमा जान्ने र के उपचार हुन्छ त्यो चाहिँ सफल छ भने तुरन्तै गर्ने। जस्तै अब ब्रेस्टमा एउटा ट्युमर छ भने त्यो ट्युमरलाई एब्लेट गरिदियो भने अब त्यो ठिक भइहाल्छ। फाइब्रोइडमा कहिले काहीँ त्यो फाइब्रोइडमा अथवा सम्बन्धीले त्यो दुखाइदिरहेको हुन्छ, समस्या भइरहेको हुन्छ, होइन, तर त्यो चाहिँ हामीले सानो गऱ्यो भने एब्लेट गऱ्यो भने त ठिक हुन्छ। त्यसै मान्छेलाई तनावमा पनि बसिराख्नु परेन, स्ट्रेस हुन्छ, आफ्नो काममा फोकस हुन सक्दैन, किन मान्छेलाई केही छ भने चाहिँ मेरोलाई यहाँ ट्युमर रहेछ अथवा पाठ्यक्रममा एउटा ट्युमर भएर ब्लिडिङ भइरहेछ, उसलाई कमजोरी खालि ब्लिडिङ हुन्छ, अपरेसन गर्न पनि डर छ भने अब इन्टरभेन्सन लिएर चाहिँ सजिलो उपचार हो। एउटा निडल राखेर उहाँको त्यो ट्युमरलाई बन्द गरिदिइसकेपछि त भोलिपल्ट पर्सिपल्ट ब्लिडिङ पनि कम हुन थाल्छ, उहाँलाई आफ्नो त्यसपछि ब्लिडिङ कम भएपछि उहाँको कमजोरीपना पनि कम हुन्छ, आइरन क्याल्सियम पनि धेरै खानु परेन, औषधि ब्लड ट्रान्सफ्युजन गरिराख्नु परेन, विकनेस हुँदैन, त्यसपछि उहाँले आफ्नो काममा झन् फोकस भएर अझ इफेक्टिभ रिजल्ट दिन सक्नुहुन्छ। त्यही भएर मैले चाहिँ अब यो महँगो भए पनि, उपचार महँगो भए पनि यो बिरामीको लाइफ भनेको त पैसासँग जान्ने कुरो होइन, यसमा चाहिँ अब सरकारदेखि लिएर विभिन्न स्टेक होल्डर्सहरू मिलेर होइन अब हामी चिकित्सकले पनि दिन सक्ने छुटहरू दिएर हामीले बिरामीलाई चाहिँ बचाउनु पर्छ र मान्छेको एउटा लाइफ बस्यो भने एउटा स्वस्थ नागरिकले चाहिँ एउटा स्वस्थ देश, स्वस्थ राज्य र स्वस्थ संसार बनाउन अथवा विश्व बनाउन सक्छ भन्ने मलाई विश्वास छ।
1: हजुर डाक्टर साहब, अब भने फेरि हाम्रो कार्यक्रममा छोटो ब्रेकको पालो भइसकेको छ, ब्रेकपछि फेरि म जेसिका पनि यही कार्यक्रम लिएर डाक्टर कृष्ण बुढाथोकीसँग उपस्थित हुनेछु। टिल देन स्टेशन भने चेन्ज नगर्नुहोला, हाम्रो स्टेसन रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज।

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
4: बाबु पानीको बिल तिरिदे ल
5: ल तिरिदे
6: बाबु बत्तीको बिल तिरिदे आज
5: ल ल तिरिदे
4: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
5: ल त्यो पनि तिरिदे
4: तर सबै कुरा यति छिटो कसरी तिरिस
5: किनकि मसँग हाम्रो पात्र छ
6: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
5: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: फुलको डाले डालेमा तिम्रो रूपको लाले
8: नेपाली चलचित्रका सदाबहार गीतहरू
12: मेरो
8: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.
13: Hazur, New Kathmandu Electric Electronics ma paincha, motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator, ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विद ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
14: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स

0: नेपाल भाषा या न्याय बुझेचौं मेत
1: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: तपाई सुन्दै हुनुहुन्छ
3: के
2: ई
3: ई
4: बी
5: एस
6: किप्स 98.3 एफएम योर कम्पानियन
7: किप्स एफएम 98.3 प्रेजेन्ट Beauty, health, and lifestyle.
8: अल राइट हजुरलाई एउटा छोटो ब्रेक पछि फेरि पनि स्वागत छ यस कार्यक्रममा हामी कुरा गर्दैछौँ आईआर रिलेटेड जसको कुराकानी तपाईँलाई एकदमै युजफुल नै हुनेछ अब भने डाक्टर साहबसँग हामीले अघि आईआर रिलेटेड कुरा गरिसकेको थियौँ अब भने हामी आईआरको प्रोसिडरतिर एकचोटि फेरि लागौँ डाक्टर साहब आईआरमा चाहिँ बर्न गरिन्छ जलाइन्छ भन्ने कुरा हामीले कता कता सुनेको थियौँ यो चाहिँ कतातिर चाहिँ प्रयोग हुन्छ भन्ने कुरा एकचोटि राम्रोसँग हाम्रो श्रोता मित्रलाई बुझाइदिनु
9: बडीमा भएको हाम्रो शरीरमा भएको जुन गाँठागुटी ट्युमरहरू छन् जस्तै लिभरमा ट्युमर हुनसक्छ अर्को हाम्रो थाइरोइडमा ट्युमर हुनसक्छ अथवा किडनीमा हुनसक्छ प्रोस्टेटमा हुनसक्छ पाठेघरमा हुनसक्छ या अन्य कुनै भागमा ट्युमर छ भने हामीले चाहिँ त्यसलाई चाहिँ बर्न गर्न सक्छौँ भनेको जलाउन सक्छौँ माइक्रोवेभको आधारमा हामीले एउटा निडल राखेर त्यो एरियाको हेरेर ट्युमर 3-5 सेन्टिमिटरको ट्युमरलाई कति वाट र कति मिनटसम्म भनेर त्यो हाम्रो चार्ट हुन्छ ट्युमर 3 सेन्टिमिटरको छ भने अलिक कम भयो जस्तै 30 वाट्स फर 15 सेकेन्ड्स 20 सेकेन्ड्स भयो भने जस्तै अलिक ठुलो छ भने अलिकति बढाएर हामीले त्यसरी उपचार गरेको हुन्छौँ र यो उपचार गर्दा हामी भित्र त्यो जुन हिट हुन्छ माइक्रोवेभमा आएको हिटले त्यसले चाहिँ ट्युमरलाई बर्न गर्छ र ट्युमर सबै नष्ट हुन्छ र जलाउँछौँ र हुँदै हुँदै हामीले बाहिर पनि कहिलेकाहीँ चाहिँ क्यान्सर जस्तै लिभरको क्यान्सरहरू गर्दाखेरि चाहिँ ट्र्याक जुन ट्र्याकमा त घाउ भएको हुन्छ त्यो घाउमा पनि कहिलेकाहीँ फैलिन्छ कि भन्ने डर हुनसक्छ त्यो त्यसको लागि चाहिँ हामीले ट्र्याकमा पनि थोरै वाट राखेर चाहिँ त्यो ट्र्याकलाई पनि यसो जलाउँदै ल्याउँछौँ त्यसपछि भित्र पनि जलेको थियो र बाहिर के थियो भने त्यो ठाउँ पनि हामी सिल गर्दै आउँछौँ र पछि अब त्यो बर्न भएपछि बिस्तारै सुक्दै जान्छ सुक्दै गएपछि त्यो आफै बिस्तारै 2-3 महिनाभित्रमा सबै ठिक भइसक्यो
8: हजुर हामीले त्यो बर्न भएको पार्टलाई चाहिँ निकाल्नु चाहिँ पर्दैन
9: निकाल्नु पर्दैन त्यो भित्र आफै शरीरले किन हाम्रो शरीरको भित्रको पनि जुन हुन्छ एन्टी इन्फ्लामेटरी फेगोसाइटिस प्रोसेसहरू हुन्छ त्यो बिस्तारै स्रिङ्क हुँदै जान्छ किन त्यसको ब्लड सप्लाईहरू सबै कटअप भइसकेपछि त्यो ट्युमर बढ्न पाउँदैन त्यहाँ भएको केमिकलहरू जुन ट्युमरको जुन प्याथोजेनहरू छ त्यो सबै नष्ट भइसकेपछि त्यो स्रिङ्क हुँदै जान्छ र बिस्तारै सुकेर जान्छ
8: हामीले प्रोसिडियरको बारेमा पनि बुझिसकेका छौँ र पछिको रेसिड्युलाई हामीले के गरिन्छ भन्ने कुरा पनि बुझिसकेका छौँ अब भने लागौँ हामी हलिसे क्लिनिकमा चाहिँ यो आईआर रिलेटेड कस्तो कस्तो स्पेसलाइजेसनहरू प्रोभाइड गरिन्छ त पेसेन्ट्सहरूलाई एकचोटि त्यसको बारेमा कुरा गरिदिनुहोस् न डाक्टर साहब
9: अब अहिले हामीले हलिसे क्लिनिकमा चाहिँ हामीले मेन इन्टरभेन्सन रेडियोलोजीको परामर्श गर्नु कोसिस गरिरहेको छौँ र परामर्शमा चाहिँ इन्टरभेन्सन रेडियोलोजीको बारेमा हामीले के हामीले सेवा दिने भन्ने कुराहरू जानकारी गराउने र बिरामीहरू आउनुभयो भने हामीले त्यहाँ अल्ट्रासाउन्डको माध्यमबाट हामी स्क्रिनिङ गर्छौँ जस्तै भेरिकोजहरू छ भने र बिरामीलाई हामीले सबै कुराहरूको बारेमा यो आईआर भनेको के हो हामीले यसमा के गर्छौँ यो प्रोसिजर कसरी गरिन्छ र कहाँ गर्ने भन्ने कुराहरू हामी सबै छलफल गर्छौँ र त्यसलाई चाहिँ हामीले प्लान गरेर हामीले उपचार दिन्छौँ सही बिरामीलाई सही उपचारको हामीले मार्गचित्र दिएर हामीले त्यही अनुसारको उपचारको लागि हामीले परामर्श गर्दछौँ
8: हजुर हामीलाई यही अनुसारको रोग केही लागेर कि यही बारेमा बुझ्नलाई हलिसे क्लिनिकमा आउनु पर्यो भने चाहिँ यहाँ कसरी चाहिँ सम्पर्क गर्न सकिन्छ होला त हामीले
9: हलिसे क्लिनिकको जुन फेसबुक पेज पनि छ
8: हजुर
9: त्यहाँ टिकटकहरूमा पनि छ त्यसको नम्बरहरू छ फोन नम्बरहरू छ त्यहाँ फोन नम्बरमा कन्ट्याक्ट गर्दा हुन्छ जस्तै अब त्यहाँको फोन नम्बर छ अथवा मलाई पर्सनली पनि फोन गर्न मिल्छ होइन
8: म
9: डाक्टर कृष्ण बुढा थोकी भनेर मेरो नम्बर पनि छ नम्बरबाट पनि त्यहाँ साइटहरूमा पनि उपलब्ध छ अथवा हलिसेको अफिस त्यहाँ रिसेप्सनबाट पनि 7-7 खुल्ला नै हुन्छ त्यो समयमा चाहिँ जस्तै हाम्रो हलिसे चाहिँ नारायण टार जोरपाटीमा छ अर्थोपेडिक हस्पिटल अगाडि छ त्यहाँ आएर पनि सम्पर्क गर्न मिल्यो अथवा हामीले फेसबुक बाट अथवा टिकटकबाट पनि त्यहाँको नम्बरहरू लिएर वेबसाइटहरूबाट लिएर पनि हामीले त्यहाँको जानकारी पाएर त्यहाँ सम्पर्क गरेर इन्टरभेन्सन रेडियोलोजीको सेवा लिनु परेमा सम्पर्क गर्न मिल्छ
8: हजुर हलिसे क्लिनिकमा कन्ट्याक्ट गर्नु पर्यो भने चाहिँ हामी उहाँ नै गएर रिसेप्सनमा कुरा गर्दा पनि भयो उहाँ अनलाइन टिकटक इन्स्टा फेसबुकमा चाहिँ हजुरको नम्बर खोजेर पनि पर्सनली पनि हजुरसँग कन्सल्ट गर्दा चाहिँ भयो अब भने आजको कुराकानीबाट हामीले धेरै कुराहरू नै बुझिसक्यौँ अब भने अन्त्यमा हजुरले हाम्रो श्रोता मित्रहरूलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ डाक्टर साहब
9: अब म सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ स्वस्थ रहनको लागि चाहिँ म शुभकामना व्यक्त गर्छु र सबैजना स्वस्थ जीवन जिउनु होला र स्वस्थ रहनु होला भन्ने शुभकामना छ. साथै यदि कोही हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ कुनै पनि समस्या छ र ट्युमरदेखि क्यान्सरदेखि लिएर कुनै पनि एकदम जटिल अपरेसनहरू गर्ने पर्ने छ भने एकचोटि चाहिँ इन्टरभेन्सन रेडियोलोजीको बारेमा बुझ्नुहोला र इन्टरभेन्सन रेडियोलोजीले हजुरहरूको समस्यालाई समाधान गर्न सक्छ भने त्यही अनुसारको परामर्श लिन मसँग सम्पर्क गर्न सक्नुहुनेछ. मलाई चाहिँ हलिसी क्लिनिकमा पनि भेट्न सक्नुहुन्छ र अथवा नेपाल सरकारको सही धर्मभक्त राष्ट्रिय प्रतापन केन्द्र भक्तपुरमा पनि मलाई त्यहाँ भेट्न सक्नुहुन्छ. त्यहाँ पनि मैले इन्टरभेन्सनको सेवाहरू दिन्छु र त्यहाँ आएर पनि मलाई मेरो त्यहाँ रेडियोलोजी डिपार्टमेन्टमा सम्पर्क गर्नुभयो भने मसँग भेट्न सक्नुहुन्छ र मैले हजुरहरूलाई दिन सक्ने सेवा अथवा मैले दिन सक्ने उपचारको बारेमा म मार्गनिर्देशन दिन कुनै पनि बेला तयार छु र हजुरहरूले स्वास्थ्य सेवा लिएर आफ्नो स्वास्थ्यलाई लाभ गर्नुहुन म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु.
8: हजुर, हामीले चाहिँ नेपाली जनताहरूको बारेमा कुरा गर्दैथ्यौँ र नेपालमा चाहिँ हजुरले भने अनुसार नै धेरै नदुखेसम्म चाहिँ क्लिनिकमा गइहाल्ने बानी चाहिँ अलिकति हामी नेपालीहरूको हुँदैन. तर हजुरले हाम्रो नेपाली जनतालाई चाहिँ के भन्नु चाहनुहुन्छ कि डायग्नोसिस टेस्ट गर्न चाहिँ कति बेला गइहाल्नुपर्छ, के के सिम्टम्स देख्यो भने चाहिँ हामी एकचोटि हस्पिटल चाहिँ एकचोटि धाउनुपर्छ भन्ने कुरा चाहिँ डाक्टर साहब एकचोटि भनिदिनुहोस् न.
9: अब यस्तो छ, हामी नियमित व्यायाम गर्छौँ, हाम्रो खानपान बानी दिनचर्या सबै कुरा राम्रो हुँदैछ, सबै ठिक छ भने त्यो ठिक नै भइरहेको हुन्छ. तर यदि हामी अब एक्सर्साइजहरू व्यायामहरू गर्दैनौँ, खानपिनमा हाम्रो टाइमिङ मिलिरहेको छैन भने हामी खालि अब तनावमा छौँ अथवा काममा मात्रै एकदम फोकस भइरहेको छौँ, स्ट्रेसमा छौँ भने चाहिँ भित्रभित्रै हामीलाई थाइरोइड, सुगर, प्रेसर अथवा अन्य जटिल रोगहरू, क्यान्सरदेखि लिएर होइन विभिन्न जटिल रोगहरूको पनि समस्या आइरहेको हुन्छ. त्यसको लागि चाहिँ आफ्नो बडीलाई आफूले बुझ्नुपर्छ, आफूले आफ्नो आफ्नो बडीको लागि पनि हामीले टाइम दिनुपर्छ, त्यो हिसाबले आफूले बुझ्ने. र यस्तो हुँदाखेरि नियमित हामीले वर्षमा एकचोटि भए पनि आफ्नो ब्लडहरू चिकित्सकहरूकोमा गएर टेस्ट गराउने अथवा उहाँसँग परामर्श लिने, आफूलाई केही चेकअपहरू गर्नु पर्यो होइन. एडल्ट मान्छेहरूले चाहिँ प्रेसरहरूसम्म जस्तै 40-50 उमेरदेखि प्रेसरहरू सुरु हुन्छ भने त्यो भयो. जस्तै फिमेलहरूमा चाहिँ एभ्री 40 इयर्समा पुग्दाखेरि चाहिँ एनुअल कोलोनोस्कोपी, अब मेलमा पनि कोलोनोस्कोपी, फिमेलमा पनि कोलोनोस्कोपी गरिन्छ. त्यस्तै पाठेघरको मुखको जाँचहरू, क्यान्सरहरू एकदम छ कमन, त्यो कुराहरू गर्ने. ब्रेस्टमा पनि गाँठागोटी छ भने त्यसको आफै सेल्फ एक्जामिनेसन पनि गर्न मिल्यो. अर्को भनेको चाहिँ केही डल्लाडल्ली छ भने त्यो म्यामोग्राम गर्ने, अल्ट्रासाउन्ड गर्ने होइन, अथवा रेडियोलोजिस्टको मामला गएर चाहिँ भिडियो एक्सरे गरेर पेटमा पनि कुनै समस्याहरू छ भने पनि हेर्नु पर्यो. यसै ग्यास्ट्रिक भनेर चाहिँ बसेर औषधि खाएर घरमा बसेर अथवा फार्मेसीमा गएर औषधि ल्याएर आफै खाएर चाहिँ हुँदैन. कुनै पनि सम्बन्धित चिकित्सकहरूलाई देखाएर, एउटा फिजिसियनलाई देखाएर आफ्नो समस्याहरू छ भने त्यही अनुसारले गाइड गरेर उपचार गर्दै गयो भने हामी स्वस्थ हुन्छौँ र हाम्रो आयु पनि लामो हुन्छ र हामी स्वस्थ भएर लामो समयसम्म सफल जीवन जिउन सक्छौँ भन्ने मलाई विश्वास छ.
8: हजुर, हेल्दी लाइफस्टाइल फलो गरेर र त्यही अनुसारले व्यायाम गरेर अनि त्यसपछि रेगुलर चेकअप गर्न चाहिँ हामीले छुटाउनु हुँदैन, नियमित गर्नुपर्छ भन्ने कुरा त बुझ्यौँ. हेल्थ सेक्टरमा भनिन्छ नि प्रिभेन्सन इज बेटर देन क्योर भनेर, त्यही अनुसारले आइआर नगर्न परोस् भनेर चाहिँ हामीले के कुरामा चाहिँ ध्यान दिनुपर्छ त डाक्टर साहब?
9: त्यही प्रिभेन्सन इज बेटर देन क्योर भन्छ.
8: हजुर,
9: प्रिभेन्सन गर्नलाई चाहिँ हामी सुरुदेखि नै आफ्नो रोगहरूको बारेमा सचेत हुनु पर्यो, के कुराले गर्दा हामीलाई रोग गर्न सक्छ. जस्तै बेसिकली भनेको अब हाम्रो हात मात्रै हामीले धोयौँ भने होइन, अब जस्तै जुन डाइरिया हुनेदेखि लिएर विभिन्न रोगहरू, अहिले त कोरोना भाइरसदेखि होइन हामीले कति दुःख पाएको थियौँ, त्यस्तो अरू भाइरसहरू, दुनियाँ भाइरसहरू छन्, यो भाइरसहरूबाट हामीले सङ्क्रमण हुनसक्छ. यदि बच्चाहरूले पनि आफ्नो हातहरू मजाले खाने, धोएर खाने, राम्रोसँग जुन हात धुने टेक्निकहरू पनि हुन्छ त्यो राम्रोसँग फलो गरेर एनी टाइम खाना खानु अगाडि अन्त केही गर्नुभन्दा अगाडि हातहरू धोयो भने धेरै रोगहरू त्यहीँ पनि कन्ट्रोल हुन्छ. त्यस्तै अब प्रेसरहरू चेक गरिराख्ने, व्यायाम गर्ने, डेली व्यायाम गर्ने, खानपिनमा पनि अब हाम्रो देशमा त हरियो सागपातहरू होइन, अर्ग्यानिक फुडहरू प्रशस्त पाइन्छ पनि, त्यो त्यसलाई हामीले सेवन गर्ने, अब मिल्छ भने आफै पनि बुझाएर गर्नु, खायो स्वस्थ खायो भने राम्रो हुन्छ. बाहिरको खानेकुराहरू कम खानु पर्यो, रेस्टुरेन्टमा जाने, जङ्क फुडहरू खाने त्यो त्यो कम गर्नु पर्यो. घरमै बनाएर खाएको दाल भात होइन, तरकारी, सागसब्जी, फलफुलहरू नियमित मजाले सफा गरेर राम्रोसँग पकाएर खाएपछि त रोग कम नै लाग्ने हुन्छ. त्यसरी हामीले गर्यौँ भने र व्यायाम चाहिँ डेली गर्नु पर्यो होइन, हाम्रो दिनमा एटलिस्ट आधी घन्टाको ब्रिस्क वकिङ अथवा हिँड्ने अथवा फुर्सद मिलाएर भए पनि होइन एक्सर्साइज हलमा गएर, अब घरमा अल्छी लाग्यो भने एक्सर्साइज गर्ने ठाउँहरू छ, योगा गर्ने ठाउँहरू छ, व्यायामहरू गर्ने जिमहरू छ, त्यहाँ गर्ने, त्यसरी गर्ने र रिक्रिएसनहरू, खेलकुदहरू पनि उति नै मानसिक सन्तुलताको लागि पनि आवश्यक हुन्छ. त्यही भएर हामीले अहिले चाहिँ इन्डोर गेम्सहरू पनि फुटसालदेखि क्रिकेटहरू होइन लगायतको यस्तो खेलहरूले पनि हाम्रो वृद्धि विकासदेखि लिएर होइन आफ्नो मानसिक सन्तुलता निकाल्नु पर्यो, आफ्नो लागि निकाल्नु, खालि काम काम तनाव तनाव भनेर चाहिँ एउटा छोटो भगवान्ले दिएको हामीलाई अमूल्य सुन्दर जीवन छ त्यो जीवनको भरपूर सदुपयोग गरेर हामीले स्वस्थ रहेर सबैलाई राम्रो हुने हिसाबले गरियो भने चाहिँ निश्चय नै सबैजना स्वस्थ हुन्छ। र यो यस्तो आयर जस्तो होइन हाम्रो नयाँ नयाँ प्रविधिहरू आए पनि यसले त उपचार गर्छ भन्दैमा चाहिँ होइन, हामीले अहिले नै प्रिभेन्सन गर्दै गयौँ भने यो सेवाहरू चाहिँ लिनुपर्ने आवश्यकताहरू एकदम न्यून हुँदै जान्छ।
8: हजुर, हामी कार्यक्रमको अन्तिम समयसम्ममा आइसकेका छौँ, डाक्टरसँग अझै यसबारेमा अझै कुरा गर्न त मन थियो तर समयले भने साथ दिएको छैन। आजको यस कार्यक्रमबाट छुट्टिनुपर्ने समयमा छौँ। डाक्टर साहबलाई यो टाइम निकालेर यस्तो इम्पोर्टेन्ट इन्फर्मेसन सेयर गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु र श्रोता मित्र जसले हामीलाई सुनेर साथ दिनुभयो उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम सकिएको भन्दै म जेसिका पनि तपाईँहरूसँग बिदा।

0: Life-Changing Quotes. मानिस ठुलो दिलले हुन्छ, जातले होइन। यो भनाइ हो महाकवि लक्ष्मी प्रसाद देवकोटाको।
1: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू।
2: थ्री इन वन
3: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हिप्स 98.3 FM मा गजल संसार।

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, aunt ma, timro man ko nasikai. Farki farki, aunt ma, timro ghar ko nasikai.
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: पुरै 1 घण्टा तीनवटा मुभीज का सुपरहिट गीतहरु
6: 3 इन 1
7: Every Saturday 9 a.m. and Thursday 6 p.m.
8: Engineer Shah, ghar banauna khojdai chu. Kunai eta ramro hola?
9: Aru hoina, ye AC light brick nai rojnus.
8: Kina AC light brick nai?
9: Yo, halka majbut ra thulo aakar ko huncha, jasle kharcha ghataunchha. Nirman chito ra bhukamp jokhim kam garcha. Teti matra hoina, yesle ghar garmi ma chiso jado ma nyano rakhcha.
8: Wah, maile khojeko jasto rahecha.
9: Strong, light and smart. AC light brick factory, Maliku, Dhading. Phone 01591
10: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
11: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
12: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
11: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौं तपाईको स्वास्थ्यको सच्चा साथी
11: फोन नम्बर 4910511 4910511 98511709 98511709
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand

0: Our voice. One message. Thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
3: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: केही नौलो
5: रोचक
4: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
5: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
6: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
7: भन्ज्याङ चौतारी
6: प्रत्येक दिन दिउँसो 1 बजे देखि 2 बजे सम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
8: फुलको डाले डालेमा तिम्रो रूपको लाले
9: नेपाली चलचित्रका सदाबहार गीतहरू
10: मेरो
9: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: क्योंकि तुम ही हो, अब तुम ही हो, जिंदगी।
5: बेस्ट रोमांटिक हिंदी सॉन्ग, बेस्ट रोमांटिक हिंदी सॉन्ग। Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m.
6: Pehla nasha, pehla khumar.
5: Station Gifts FM 98.3 megahertz.

0: na Balibog Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3.
3: सुजल नमस्कार किप्स 98.3 FM.
4: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा.
5: Mix Max at 98.

0: Life-Changing Quotes. सिकाएको बारेमा सुन्दर कुरा यो हो कि कसैले यसलाई तपाईँबाट चोर्न सक्दैन. यो भनाइ हो बीबी किङको.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे. पुरै 1 घन्टा 3 मुभिजका सुपरहिट गीतहरू.
2: 3 in 1
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.
4: Sino ko ke masli mastane hazar
5: Tips 98.3 FM ma gazal sansar.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-32-35-888।
11: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio, naya generation ko.
12: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
13: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: The Bhai Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 9 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
8: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा. किप्स एफएम 98.3 यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स एन्टरटेन. कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ. हामी काउन्टडाउन गर्ने गर्दछौँ र दुईवटा सेगमेन्ट्सका गीतहरू पनि सुन्न सक्नुहुन्छ, फ्ल्यास ब्याक एन्ड माई चोइस सेगमेन्टका गीतहरू. नम्बर 10 नम्बर 1 यात्रा सुरु भइसकेको छ र म निजोल छु तपाईँको साथमा. वर्ल्डलाई तपाईँले सुन्नुको लागि kipsfm.com हाम्रो पात्र एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नु होला हाम्रो इन्स्टाग्राम, फेसबुक, टिकटकमा. आइडी रहेको छ kipsfm 98.3 MHz. अब लाग्छौँ हामी नम्बर 10 गीततर्फ र नम्बर 10 गीत रहेको छ के छ खबर. हिरोनी बाई चक्रबम एन्ड दीपिका बयम्बु मगर एन्ड सन्तोष परियार. लिरिक्स रहेको छ जया खाती एन्ड चक्रबमको, भने म्युजिक दिएका छन् चक्रबमले. अरेन्ज मिक्स मास्टर गरेका छन् एसबिएन किस्मतले. सुन्छ नम्बर 10 के छ खबर हिरोनी.
9: किस्मत वान्टेड नम्बर 10.

0: अब कार्यक्रममा लागौ नम्बर 9 केटी पोस्यो माया बस्यो गाउँदैछन् आशिष अविरल एन्ड अस्मिता अधिकारी. लिरिक्स रहेको छ एक नारायण भण्डारीको. म्युजिक मिक्स मास्टरिङ गरेका छन् आशिष अविरलले. नम्बर 9 सुन्छौ केटी पोस्यो माया बस्यो.
1: Kids must wanted number 9.

0: अब नम्बर आठको पालो छ. नम्बर आठमा यो विक रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. लिरिक्स एन्ड म्युजिक रहेको छ सौगात शेष अनुरागीको. भने अरेन्ज गरेका छन् विष्णु तामाङले, मिक्स मास्टर गरेका छन् कुमार सानो फुनले. सुन्छौ नम्बर एटमा चिसो चिसो झरी.
1: Kids must want it number 8.

0: अब नम्बर सेभेन को पालो छ. नम्बर सेभेन मा यो साता रहेको छ सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. लिरिक्स म्युजिक र ऱ्याप गाएका छन् जगत तिरुवाले. अरेन्ज मिक्स मास्टर गरेका छन् जीवन बदुले. सुन्छौ नम्बर सेभेनमा सिटी बजाउँदै.
1: Gift most wanted number 7.

0: keeps unplugged. Nepali artist singers haruka unplugged geet haru sunna na chutyaunu hola harek aitbar madhyan 12 baje ra sharibar diuso 4 baje
1: timro dil ko bhitra bhitra bhanake cha bandu basta
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: आर यू रेडी टु टर्न अप द वोल्युम एन्ड रॉक आउट लाइक नेभर बिफोर
10: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
9: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
10: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
9: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
10: Radio station Keeps FM 98.3 megahertz.

0: Beast Most Wanted.
1: वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड र म निजल छु तपाईँको साथमा. कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीत रेकाउन्टन सुन सक्नुहुन्छ. म निजल छु तपाईँको साथमा र फलो गर्नुहोला हाम्रो इन्स्टाग्राम फेसबुक टिकटकमा आइरहेको छ किप्स अफ फ्याम 90.3 मेगाहर्ज. अहिले भने चाहिँ हामी लाग्दैछौँ नम्बर 6 तर्फ. नम्बर 6 तिमी यति राम्री छौ कि गीत रहेको छ प्रमोद खरेल एन्ड अनु चौधरीको आवाजमा. लिरिक्स एन्ड म्युजिक रहेको छ विमल अधिकारीको. अरेन्ज गरेका छन् कमल सौरागले. मिक्स मास्टरिङ गरेका छन् कुमार राणाले. नम्बर 6 सुन्छौ तिमी यति राम्री छौ कि.

अब नम्बर फाइभको पालो छ. नम्बर फाइभमा माया छ मनमा छ बाई एसडी योगी एन्ड रेश्मा पुन. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी. म्युजिक प्रड्युसर रहेका छन् रिकेश गुरुङ. एन्ड मिक्स मास्टर गरेका छन् एसडी योगीले. नम्बर फाइभमा सुन्छौ माया छ मनमा छ.

0: ओके, काउन्टडाउन जारी रहेको छ. नम्बर फोर तर्फ लागो र नम्बर फोरमा टुक्राएर मेरो माया भाइ मेलिना राई रहेको छ. लिरिक्स रहेको छ सुजन कोइरालाको. म्युजिक दिएका छन् ऋषि निरौलाले. म्युजिक अरेन्ज गरेका छन् विशाल निरौलाले भने मिक्स मास्टर गरेका छन् कुमार राणाले. सुन्छौ नम्बर फोरमा टुक्राएर मेरो माया.
1: Kids must wanted number 4.

0: हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ. पहिलो सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक. फ्ल्यासब्याकमा पुराना चर्चित गीतहरू प्ले गर्ने गर्दछु. आज ल्याएको छु गीत तिन पाते बाई सुजन चापागाई एन्ड विद्या तिवारी.
1: फ्ल्यासब्याक.

0: your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
3: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन ए एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तै रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट। ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-44.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
1: Kips FM 98.3 megahertz. Your companion.
2: साताको दस उत्कृष्ट गीतहरूको काउन्टडाउन शो
3: मोस्ट वान्टेड।

0: दोस्रो अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन्ड र म निचल छु तपाईँको साथमा र तपाईँले कार्यक्रमलाई चाहिँ वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ kipsfm.com हाम्रो पात्रो एप प्रयोग गरेर त्यस्तै हामीलाई फलो गर्नुहोला इन्स्टाग्राम फेसबुक टिकटकमा kipsfm 98.3 मेगाहर्ज हाम्रो आइडी रहेको छ पक्कै पनि फलो गर्नुहुन्छ हामीले आशा लिएका छौँ अहिले पनि चाहिँ हामी नम्बर 3 तर्फ लाग्छौँ र नम्बर 3 तर्फ लाग्ने बेला भइसकेको छ र नम्बर 3 यो विक रहेको छ इटालीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा कडेल लिरिक्स रहेको छ श्रीकृष्ण लुटेलको भने कम्पोजिसन रहेको छ लक्ष्मण सिसको म्युजिक दिएका छन् अर्जुन पटुवाले भने मिक्स मास्टर गरेका छन् पुखराज सुङकारले सुन्छौ नम्बर 3 इटालीको बजारमा
1: किप्स मोस्ट वान्टेड नम्बर 3

0: नम्बर टूको पालो छ. नम्बर टूमा यो विक रहेको छ पिआरई बाई बियोन्ड ब्रिजेस एन्ड अबु द रियल म्यान. कम्पोजिसन एन्ड लिरिक्स रहेको छ बियोन्डको, मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले. सुन्छ नम्बर टूमा पिआरई.
1: Gibbs Most Wanted number 2.

0: ओके आओ भन्छ कार्यक्रममा हामी लाग्दैछौँ हाम्रो सेगमेन्ट माई चोइस सेगमेन्टमा र माई चोइसमा आज मैले ल्याएको छु मनका कुरा बाई शाश्वत खड्का
1: माई चोइस

0: Okay, friends, now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 ma raheko cha ke cha khabar Hiruni by Chakrabam. Number 9 ma raheko cha Kitty Pachyo Maya Basyo by Ashish Abiral and Asmita Adhikari. Number 8 ma raheko cha Chisho Chisho Jari by Pratap Das and Rachana Rimal. Number 7 ma raheko cha City Bajaudai by Rahul Shrestha and Elina Chauhan. Number 6 ma raheko cha Timi Eti Ramri Chauki by Pramod Kharel and Anu Chaudhary. Number 5 ma raheko cha Maya Cha Manma Chha by SD Yogi and Reshma Poon. Number 4 ma raheko cha Tukra Aera Mero Maya by Melina Rai. Number 3 ma raheko cha Itariko Bazar Ma by Ananda Karki and Ganga Kanil. And number 2 ma raheko cha PRE by Beyond Bridges and Abu the Real Man. Okay, recap pani garyo aba number 1 ko song pani reveal garne bela bhayeko cha ra countdown ko hamro destination tarfa lagde chhau number 1 tarfa. Number 1 ma yo week raheko cha Pramod Kharel ko awaz ma raheko cha Salala Karnali ani supporting vocal raheko cha Srishti Buda ko lyrics and music bhane dieka chan Suraj Thapa le bhane music arrangement raheko cha Pramod and Parampara and Suraj Thapa ko chuncha number 1 ko song Salala Karnali ra yo git play garna chahanchu ra sanga sangai बिदा माग्ने समय पनि भइसकेको छ समय धेरै कम छ हामीसँग र कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव पक्कै पनि हामीलाई पठाउनु होला फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 मेगाहर्ज त्यस्तै टिकटक र इन्स्टाग्राममा पनि हामीलाई भेट्न सक्नुहुन्छ र यति भन्दै आजको लागि म निजल पनि बिदा हुन चाहन्छु नमस्कार टेक केयर बाई सुन्दै गर्नुहोला किप्स एफएम 90.3 मेगाहर्ज किप्स मोस्ट वान्टेड नम्बर 1

Life-Changing Quotes。यदि तपाईं आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ भने तपाईं आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। यो भनाई हो विलियम जेम्स को।

पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 MHz. Classic Hindi Pop Time.
5: चलने लगी हैं हवाएं, सागर भी लहराए.
4: Classic Hindi Pop Time at Keeps FM 98.3.

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी आईआर क्लिनिक सधैं तपाईँसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709 98511709
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
16: कलियुग टाइम्स एवरी डे 11 to 12

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
2: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: Luga logo, gadi chadne thau samma jau. गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
6: के भो बोलादै के गुनगुनाइरहेको
5: हैन बुढीलाई डाक्टरकोमा लानुपर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
6: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम चौतारी। प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: Life-Changing Quotes。जीवन भनेको साइकल चलाउनु जस्तै हो। आफ्नो सन्तुलन कायम राख्नको लागि तपाईं अघि बढिरहनु पर्छ। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्रैक्टर, जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी।
4: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स, कुलेश्वर काठमांडू। फोन नंबर 5302678 5302678। लोकेशन को लागी गूगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
5: व्हाट्स द सीक्रेट टू सक्सेस?
6: सिंपल, say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि।
11: थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888।
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
16: KIPS FM 98.3 MHz, your companion.
17: The radio of new generation.
18: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
18: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: world full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
1: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
4: अब इंटरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
6: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-4235-888 98-12-35-888
9: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
13: भञ्जाङ चौतारी
12: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
14: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: Nepalipod Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी सम्पर्क

Life-Changing Quotes. म निराश भएर मर्दिन, जीवन पूर्ण रूपले बाँचेपछि मात्र म मर्छु। यो भनाई हो विला काथरको।

0: अब नेपालभरी 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my WorldLink and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो, नयाँ जेनेरेसनको।

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Classic Hindi pop time. At Keeps FM 98.3.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Pushi Changutu Kele
6: नेपाल भाषा या न्याय पुसी चौमेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
6: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
8: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
9: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
10: नमस्कार किप्स 98.3 FM।
11: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा।
6: क्लासिक हिन्दी पप टाइम at KIPS FM 98.3।

0: Cheeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: Pure ek ghanta tinota movies ka super hit geet haru.
2: 3 in 1.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग.
6: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
7: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
9: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
7: फोन नम्बर 4910511, 4910511.

0: Hits 98.3 FM, your companion.
1: Classic Hindi Pop Time at Kips FM 98.3.

life-changing quotes. मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो। यो भनाई हो महाकवि लक्ष्मी प्रसाद देवकोटाको।

0: Hindi songs, romantic Hindi songs.
1: Dil diyan galla, karange naal naal.
0: Best romantic Hindi songs. Every Sunday, 9 p.m., Tuesday, 6 p.m.
1: Pehla nasha, pehla khuma.
0: Station, Gifts FM 98.3 MHz.
1: Naya pyaar hai, naya intezaar.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-12-3544
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: बाबु पानीको बिल तिरिदे ल
9: ल तिरिदे
10: बाबु बत्तीको बिल तिरिदे आज
9: ल ल तिरिदे
8: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
9: ल त्यो पनि तिरिदे
8: तर सबै कुरा यति छिटै कसरी तिरिस
9: किनकि मसँग हाम्रो पात्र छ
10: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
9: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी संपर्क

0: Life-Changing Goats. मर्नु फेरि जन्मनु हो, यो भनाई हो शहीद शुक्रराज शास्त्रीको।
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Amilai sunnuhos www.keepsfm.com marfat. Just tune in. Radio Naya Generation Ko.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888।
12: फुलको डाले डालेमा रूपको लाले।
0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Nepali Super Hits.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: you can sing, all you gotta do is
5: just tune in
4: Kips FM 98.3 megahertz, your companion, the radio of new generation.
6: Stay connected with your favorite station, Kips FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 megahertz.
9: केही नौलो
10: रोचक
9: अनि अचम्म लाग्ने तथ्यहरू Kips 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक
10: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM।
11: नेपाली पप, फ्ल्याशब्याक,
8: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
12: This is Kips 98.3 FM, your companion.
13: Nepali Super Hits

0: 하셔야 매일 부수종미다.
1: 수태야 사디 천이시 사드 버지다가. Station Kips FM 98.3 MHz.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
2: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.

life-changing quotes. मौकाले तपाईको ढोका अवश्य ढकढक्याउने छ, तर पहिले ढोका त बनाउनुहोस्।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइभ
5: किप्स यू एन्टरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
7: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्युजमा किप्स एफएम 98.3 यो कम्पानियन ट्युन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन कार्यक्रम विकली वर्ल्ड न्युजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू सुन्न सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नु होला हामी इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज र तपाईँको साथमा छु म निजल अहिले चाहिँ हामी लाग्दछौँ पहिलो सङतर्फ गीत रहेको छ हाकिम एन्ड द ब्रिजेश श्रेष्ठको सङ चिसो चिसो

श्रोता मित्र, कार्यक्रम विकली वर्ल्डमा हामी पहिलो न्यूजतर्फ लाग्न चाहन्छौँ। न्यूजको शीर्षक भनिरहेको छ, 15 जना बिरामीको हत्या गर्ने जर्मन डाक्टरलाई जन्मकैद। अब पुरा न्यूज विकली वर्ल्डमा, जर्मनीको एक अदालतले आफ्ना 15 जना बिरामीको हत्या गरेको अभियोगमा 41 वर्षीय एक चिकित्सकलाई जन्मकैदको सजाय सुनाएको छ। बर्लिन स्थित अदालतले जोहानेस एम नाम गरेका ती पिलिएटिभ केयर विशेषज्ञलाई सन् 2021 देखि 2024 को बीचमा 12 महिला र 3 पुरुषको हत्या गरेकोमा दोषी ठहर गरेको हो। अदालतमा प्रस्तुत विवरण अनुसार ती डाक्टरले बिरामीहरूको घरैमा पुगेर उनीहरूको अनुमति बिना ज्यान लिने औषधिको मिश्रण सुई मार्फत दिएका थिए। मारिएका बिरामीहरू 25 देखि 94 वर्ष उमेर समूहका थिए। अनुसन्धानका क्रममा उनले आफ्नो अपराध दुखाउन कतिपय बिरामीको घरमा आगजनी गर्ने प्रयास समेत गरेको फेला परेको छ। सन् 2024 को जुलाईमा पक्राउ पर्नु अघि मात्र उनले एकै दिनमा 2 जना वृद्ध बिरामीको हत्या गरेको अभियोग लगाइएको थियो। लामो समय मौन रहेका ती चिकित्सकले गत महिना मात्र आफ्ना 12 जना बिरामीको हत्या गरेको स्वीकार गरेका थिए। उनले बिरामीहरूलाई पीडा र अशक्तताबाट मुक्त दिन र उनीहरूको भलाइका लागि यस्तो कदम चालेको दावी गर्दै अदालतमा माफी मागेका थिए। तर पीडितका परिवारजनले भने चिकित्सकको दावीलाई अस्वीकार गरेका छन्। मृतकका आफन्तहरूले आफ्ना प्रियजनहरू बाँच्न चाहेको र भविष्यका लागि विभिन्न योजनाहरू बुनिरहेको बयान दिँदै डाक्टरको क्रूरताप्रति आक्रोश व्यक्त गरेका छन्। यो घटना यतिमै सीमित नहुने अधिकारीहरूको आशंका छ। अभियोजनकर्ताहरूले ती डाक्टरसँग जोडिएका अन्य 76 शंकास्पद मृत्युका घटनाहरूको अनुसन्धान गरिरहेका छन्। यदि यी थप घटनाहरूमा पनि उनी दोषी ठहरिएमा यो जर्मनीको इतिहासकै सबैभन्दा ठूलो सिरियल मर्डरको घटना हुनेछ। अदालतले डाक्टरको अपराधलाई अत्यन्त गम्भीर प्रकृतिको ठहर गर्दै उनलाई चिकित्सा पेसामा आजीवन प्रतिबन्ध लगाएको छ। साथै जेल सजाय पूरा भएपछि पनि उनलाई समाजका लागि खतरनाक हुन सक्ने भन्दै प्रिभेन्टिभ डिटेन्सनमा राखिने विशेष आदेश समेत जारी गरिएको छ। कार्यक्रम विकली वर्ल्डमा अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ तिम्रो हरसासमा मुभीबाट, तिमी हुन्छ जहाँ जहाँ।

ओके, विकली वर्ल्ड न्यूजमा हामी अर्को न्यूजतर्फ लाग्दैछौ। न्यूज रहेको छ, बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि मध्यरातदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता सामाजिक सञ्जाल एपहरू 16 र 17 वर्षका प्रयोगकर्ताका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म पूर्व निर्धारित रूपमा बन्द रहनेछन्। सरकारले स्वतः भिडियो चल्ने, अटो प्ले र अन्त्यहीन सामग्री देखाइरहने, इन्फिनिट स्क्रोल जस्ता दत लाग्न सक्ने सुविधाहरू पनि पूर्व निर्धारित रूपमा निष्क्रिय बनाउने योजना अघि सारेको छ। सरकारका अनुसार यी उपायले किशोरहरूको निन्द्रा सुधार्न, पढाइमा ध्यान केन्द्रित गर्न र परिवारसँग बिताउने समय बढाउन सहयोग पुग्नेछ। यद्यपि बाल बालिकाको अनलाइन सुरक्षाका लागि अभियान चलाउँदै आएकी एलेन रुमले प्रस्ताव पर्याप्त नभएको टिप्पणी गरेकी छन्। उनका 14 वर्षीय छोरा जुल स्विनीको सन 2022 एउटा अनलाइन चुनौतीका कारण मृत्यु भएको उनको विश्वास छ। उनले किशोरहरूले सेटिङ परिवर्तन गरेर प्रतिबन्ध हटाउन सक्ने भएकाले यस्तो व्यवस्था प्रभावकारी नहुने बताइन्। उनका अनुसार यो 17 वर्षीय किशोरलाई मदिराको बोतल दिएर त्यसलाई अलिकति टाढा राखे जस्तै हो, किनभने उसले सजिलै फेरि उठाउन सक्छ। यो प्रस्ताव गत जुनमा बेलायत सरकारले 16 वर्ष मुनिका बालबालिकालाई केही सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेपछि आएको हो। यसअघि मेटाले उमेर प्रमाणीकरणको जिम्मेवारी सामाजिक सञ्जाल कम्पनी भन्दा उपकरण निर्माता कम्पनीहरूले लिनुपर्ने धारणा राखेको थियो। एप्पलले हालै आफ्ना नयाँ संस्करणका आइफोन र आइप्याडमा उपकरणकै स्तरमा उमेर प्रणालीकरण गर्ने सुविधा सुरु गरेको छ। अनलाइन सुरक्षा अभियानकर्ता भेरोनेस केड्रोनले सरकारले बाल बालिकालाई प्रविधिबाट टाढा राख्ने भन्दा पनि प्रविधि कम्पनीहरूले बाल बालिका समक्ष हानिकारक सामग्री पुर्याउन नपाउने व्यवस्था गर्नुपर्ने बताइन्। अनलाइन सुरक्षा मन्त्री किनेक्स नारायणले भने सामाजिक सञ्जाल कर्फ्यू र अटोप्ले जस्ता सुविधामा लगाइने सीमाले बेलायतलाई प्रविधि कम्पनी नियमनका दृष्टिले विश्वकै कडा मुलुक मध्ये एक बनाउने दावी गरे। प्रविधि मन्त्री लिज केन्डलले यी उपायले किशोर किशोरीलाई पर्याप्त निन्द्रा, अध्ययनमा एकाग्रता तथा परिवार र साथीभाइसँग गुणस्तरीय समय बिताउन मदत पुग्ने बताएकी छन्। तर विपक्षी कन्जर्भेटिभ पार्टीकी शिक्षा प्रवक्ता लौरा ट्रटले किशोरहरूले आफै बन्द गर्न सक्ने कर्फ्यूले कुनै उपलब्धि हासिल गर्न नसक्ने भन्दै सरकारको योजनाको आलोचना गरेकी छन्। सरकारले 18 वर्ष मुनिका प्रयोगकर्ताले एआई च्याटबोट सुरक्षित रूपमा प्रयोग गर्न सकुन् भनेर सेवा प्रदायकलाई नियमित विश्रामको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ। यी प्रस्तावहरू सन् 2026 अन्त्यसम्म संसदमा पेश गर्ने र अर्को वर्ष वसन्तदेखि 16 वर्ष मुनिका लागि लागू हुने सामाजिक सञ्जाल प्रतिबन्धसँगै कार्यान्वयन गर्ने सरकारको योजना छ। यद्यपि बाल सुरक्षा क्षेत्रमा काम गर्ने केही संस्था र विज्ञहरूले मध्यरातको सामाजिक सञ्जाल कर्फ्यू मात्राले अपेक्षित प्रभाव पार्नेमा शंका व्यक्त गरेका छन्। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी समृद्धि राय अनि वेगको आवाजमा सुन्छौ, थाहा छ।

0: Hits FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: Sunao lo yaad, sunao lo geet. Bollywood Golden Hits. Keeps FM 98.3 MHz ma. आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादू तपाईंकै रेडियो किप्स एफएम मा
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
7: के भयो बोलादै के गुनगुनाइरहेको
6: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: Are you ready to turn up the volume and rock out like never before?
12: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
5: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
12: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
5: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
12: Radio station. Keeps FM 98.3 MHz.
13: Wake me up when September ends.
14: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
15: Every Monday 5 p.m. and Friday 8 p.m. Classic Hindi pop time.
16: Chalne lagi hai hawaein. Sagar bhi
15: Classic Hindi Pop Time at KIPS FM 98.3.

0: 98.3 FM, your companion.
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News.
2: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 तपाईँ ट्युनिङ गर्दै हुनुहुन्छ र म निजोल छु तपाईँको साथमा. फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 MHz. अहिले पनि चाहिँ हामी लाग्दछौँ अर्को न्युजतर्फ. न्युज भनेर रहेको छ सुरक्षा परिषद सुधारका लागि तत्काल कदम चाल्न भारतको आह्वान. पुरा न्युज विकली वर्ल्ड न्युजमा भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको व्यापक सुधार अब थप टान नसकिने विषय भएको भन्दै विश्व संस्थाहरूलाई वर्तमान यथार्थ अनुकूल बनाउन तत्काल कदम चाल्न आह्वान गरेको छ. भारतले सुरक्षा परिषदसँगै महासभाको भूमिका सुदृढ गर्न र आर्थिक तथा सामाजिक परिषद इकोसोकलाई थप प्रभावकारी बनाउँदै बहुपक्षीय प्रणालीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउनु पर्नेमा जोड दिएको हो. संयुक्त राष्ट्र महासभाले भविष्यका लागि सम्झौताको समीक्षा गर्न आयोजना गरेको अनौपचारिक बैठक अन्तर्गत भविष्यका लागि बहुपक्षीयवाद विषयक मन्त्रीस्तरीय गोलमेज कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरिश पर्वथानेनीले वर्तमान विश्व संरचनाले समकालीन वास्तविकता प्रतिबिम्बित गर्न नसकेको बताए. उनले बहुपक्षीयवादलाई प्रभावकारी बनाउन सुरक्षा परिषदको व्यापक सुधार महासभा

भारतको पुनर्जीवन तथा आर्थिक, सामाजिक र वातावरणीय तीनै आयाममा दिगो विकास प्रवर्धन गर्न इकोसोकको भूमिका थप सशक्त बनाउन आवश्यक रहेको उल्लेख गरे। राजदूत पर्वत हानेनीले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति सुरक्षा परिषदले प्रभावकारी प्रतिक्रिया दिन नसकेकाले संयुक्त राष्ट्र संघप्रतिको जनविश्वास कमजोर हुँदै गएको बताए। प्रभावित जनताको पीड़ा अन्त्य गर्न परिषद प्रभावकारी हुन नसकेको भन्दै उनले संयुक्त राष्ट्र संघको मूल उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने क्षमतामाथि नै प्रश्न उठ्न थालेको धारणा व्यक्त गरे। उनका अनुसार सुरक्षा परिषदको कमजोरीको मुख्य कारण यसको पुरानो संरचना हो। सन् 1940 दशकको विश्व व्यवस्थालाई आधार बनाएर निर्माण गरिएको संरचनाले आजका जटिल चुनौतीको सामना गर्न नसक्ने भन्दै उनले सुधार सम्बन्धी अन्तर सरकारी वार्ता IGN वर्षौंदेखि निष्क्रिय विहीन छलफलमै सीमित रहेको उल्लेख गरे। कार्यसूचीका महत्वपूर्ण विषय अझै कागजमै सीमित रहेको भन्दै उनले यो अवस्था परिवर्तन हुनुपर्नेमा जोड़ दिए। भविष्यका लागि सम्झौता बारे बोल्दै उनले यसमा समावेश केही प्रावधान प्रति भारतको गम्भीर असहमति भए पनि रचनात्मक सोचका साथ उक्त सम्झौतामा समर्थन जनाएको बताए। राजदूत पर्व थानेनीले दिगो विकास लक्ष्य हासिल गर्न पर्याप्त किफायती र पूर्वानुमान योग्य वित्तीय स्रोत आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय वित्तीय संरचनामा पनि सुधारको आवश्यकता औल्याए। अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई अझ प्रतिनिधिमूलक, उत्तरदायी र विकासमुखी बनाउनु पर्ने उनको भनाइ थियो। उनले संयुक्त राष्ट्र सुरक्षा परिषद तथा अन्तर्राष्ट्रिय वित्तीय संस्था सहित विश्वव्यापी शासन प्रणालीमा आवश्यक सुधारका लागि हुने सबै सार्थक प्रयासमा भारतले निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै वर्तमान र भावी चुनौती सामना गर्न सक्षम, प्रभावकारी र समावेशी अन्तर्राष्ट्रिय संस्थाको निर्माणमा विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी हिम्मत मुभीबाट गीत सुन्छौँ र गीत रहेको छ आँखामा गाजल।

अब कार्यक्रममा नेक्स्ट न्यूज तर्फ लागौ। न्यूज रहेको छ एआई नियमन गर्ने कानून बनाउने अस्ट्रेलियाको घोषणा। अस्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गर्न मार्गदर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बानिजले घोषणा गरेका छन्। सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा अल्बानिजले एआई माथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हिततर्फ अघि बढाउने तरिका अप्नाउन सकिने बताए। एआईमा विश्वास निर्माण गर्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न अर्को वर्ष पेश गरिने प्रस्तावित नयाँ कानून बारे छलफल गर्न अस्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरू बीच छलफल हुने जनाएको छ। अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अन्य देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै उनले अस्ट्रेलियाको सन्दर्भमा एआईलाई आकार नियमन गर्ने चुनौती अझै ठूलो भएको जनाएको छ। अमेरिकी स्टार्टअप एन्ट्रोपिकले एआई मोडलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानून परिवर्तन गर्न अस्ट्रेलियाका अधिकारीहरूसँग समन्वयन गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बानिजको घोषणा आएको हो। यसैबीच संगीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबावको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन्। कुनै पनि कम्पनीले कलाकारको नियन्त्रण बिना एआई निर्माण गर्न वा तालिम दिन अस्ट्रेलियाली पुस्तक, संगीत, कला वा समाचार प्रयोग गर्न नहुने बताउँदै यस्ता कार्यहरू गैर कानूनी भएको उनले बताए। सरकारी तथ्याङ्क अनुसार मार्चसम्मका 3 महिनामा देशको आर्थिक वृद्धिमा डेटा सेन्टरमा भएको लगानी सबैभन्दा ठूलो योगदान भएको जनाएको छ। अल्बानिजले सरकारको अस्ट्रेलियाको रोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखेको बताए। सरकारले आफ्नो विभागको नीति निरीक्षण गर्न समर्पित कार्यालय सहित एआई प्रति आफ्नो प्रतिक्रिया अगाडि बढाउने उनले बताए। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लागौँ। गीत रहेको छ कहाँ होला मेरो मायालु बाई शिवराज गुरुङ एन्ड मेलिना राई।

0: यो हो किप्स 98.3 FM तपाई संगको सहयात्रा
1: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरू
0: 3 in 1
2: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
3: Epson M-Series printers. Primarily for crisp, quality black and white prints at a cost of 25 paise per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power. 45 times lesser than laser printers, and a 1-year warranty or 50,000 prints.
4: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
5: New Kathmandu Electric Electronics. Ekai Chhanamuni UPS Inverter Solar Uplabdha. Yes, Power Supply Solution House Ma Tapaiko Ghar Office Ka Lagi Upayukta Certified Samanharu Uplabdha Garaincha. Solar Host Wa Hybrid System. Best Price Deal Ra Consultation Ko Lagi Ek Biswasilo Naam.
6: Samparka Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone Number 530-2678 530-2678 Location ko lagi Google garnu hos Battery Shop New Kathmandu Electric Electronics
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01 42 35 888 98 02 35 888
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: Yo ho, KIPS 98.3 FM. Tapai sanga ko sahayatra.
3: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
4: श्रोता मित्र, दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ. स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ र कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटना वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ. र अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ. न्युज रहेको छ, इजरायलमा अक्टोबर 27 आम निर्वाचन हुने. इजरायलले आगामी अक्टोबर 27 आम चुनाव गर्ने भएको छ. प्रधानमन्त्री बेन्जामिन नेतन्याहु नेतृत्वको सरकारले 4 वर्षे संसदीय कार्यकाल पूरा गरेपछि निर्धारित समयमै चुनाव हुन लागेको इजरायली सञ्चार माध्यमहरूले जनाएका छन्. द टाइम्स अफ इजरायलका अनुसार सत्तारूढ लिकुड पार्टीका वरिष्ठ नेता ओफिर काजले चुनावको मिति पुष्टि गरेका छन्. वर्तमान नेसेट सांसदको 4 वर्ष कार्यकाल जुलाई 17 समाप्त भइसकेको छ र त्यसै दिन संसद औपचारिक रूपमा निर्वाचन अवकाशमा प्रवेश गरिसकेको छ. सत्तारूढ गठबन्धनले संसदीय कार्यतालिका पूरा गरी संविधान अनुसार निर्वाचन गराउन आग्रह गरेपछि निर्वाचन मिति तय गरिएको जनाएको छ. निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले आफ्नो उम्मेद्वारको अन्तिम सूची आगामी 7 सेप्टेम्बर भित्र बुझाइसक्नु पर्नेछ. सन् 2022 दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै पुनः सत्तामा फर्किएका प्रधानमन्त्री नेतन्याहुले सन् 2023 अक्टोबरमा हमासले गरेको आक्रमणपछि तीव्र राजनीतिक दबाव सामना गर्दै आएका छन्। उनीमाथि सन् 2019 चलिरहेको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनवाई पनि जारी छ। उक्त मुद्दामा दोषी ठहरिए जेल सजाय हुन सक्ने अवस्था रहेको छ। यससँगै गाजा, लेबनन र इरानसँग सम्बन्धित क्षेत्रीय द्वन्द्वको व्यवस्थापन र सुरक्षा नीतिलाई लिएर पनि नेतन्याहु सरकारमाथि स्वदेश तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर समीक्षा र आलोचना भइरहेको छ. हजुर, कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौँ. गीत रहेको छ नेपाली मुभी फर्की फर्कीबाट टाइटल सङ्ग.

हजुर, किप्स एफएम 98.3 अब हामी अर्को न्युज तर्फ लाग्दैछौँ। न्युज रहेको छ, बाबुको मृत्युको बदला लिएरै छाड्ने मोस्ताबा खामेनीको प्रतिज्ञा। इरानका सर्वोच्च नेता मोस्ताबा खामेनीले आफ्ना बाबुको बदला लिने प्रतिज्ञा गरेका छन्। आफ्ना बाबुको अन्त्येष्टिपछि जारी गरेको पहिलो सन्देशमा इरानका सर्वोच्च नेता मोस्ताबा खामेनीले यस्तो बताएका हुन्। अन्त्येष्टिमा सहभागी भएका लाखौं मानिसहरूप्रति आभारी रहेको मोस्ताबाले बताए। इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा 28 फेब्रुअरीमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको थियो। खामेनीको अन्त्येष्टिमा सहभागी भएकाहरूले उनको मृत्युको बदला लिनुपर्ने माग गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्याको षड्यन्त्र गरेको गोप्य जानकारी प्राप्त भएको बताएका छन्। उनले हत्या प्रयास भएमा सारा इरानलाई नै ध्वस्त गरिदिने चेतावनी दिएका छन्। कार्यक्रम विकली वर्ल्डमा नेक्स्ट सङ्गतर्फ लागौँ। सङ्ग रहेको छ यवेश थापाको आवाजमा चङ्गा।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ KIPSFM 90.3 MHz, हामीलाई इन्स्टा र यस्तै टिकटकमा भेट्न सक्नुहुन्छ KIPSFM 90.3 MHz हाम्रो आइडी रहेको छ। यति भन्दै आजको लागि म निजल पनि बिदा भए। नमस्कार, ठिकै बाबा, सुन्दै गर्नुहोला KIPSFM 90.3 योर कम्पानियन।

0: al caramelo.
1: Life changing quotes. सफल बन्नु छ भने मौकाको पर्खाइमा नबस्नुहोस्, मौकाको सृजना गर्नुहोस्। यो भनाई हो मोहम्मद अलीको।
2: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
3: Time Sunday 7 PM, Monday 9 AM and Thursday 2 PM
2: on KIPS 98.3 FM.
4: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS Most Wanted. KIPS Most Wanted.
5: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising, affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
1: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे। पुरै एक घण्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू
4: थ्री इन वन
5: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station Kips FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
12: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू

0: This is Kips 98.3 FM, your companion.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: नया नया सजौ है संसार सुख दुख बाटो है मी
4: Keeps unplugged
5: फुल है न काड़ काड़ी बाट
4: नेपाली आर्टिस्ट सिंगर्स हरका अनप्लग्ड गीतहरु सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Bollywood Golden Hits.
1: Hey, आओ ना, दिल है बेकरार.
2: नाना, नाना.

0: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
1: कलियुग टाइम्स एवरी डे 11 to 12 PM
2: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधवार दिउँसो 3 बजे
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भञ्ज्याङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511709 98511709
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
10: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
9: किन एएसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तो रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 3544
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: लिसन टु योर फेभरेट क्लासिक इंग्लिश सॉन्ग्स ओन्ली ऑन इंग्लिश रेट्रो नंबर्स English Retro Numbers every Monday 9 PM and Wednesday 9 AM. Station KIPPS FM 98.3 MHz.
14: Sunaulo Yaad, Sunaulo Geet, Bollywood Golden Hits. FM 98.3 MHz. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकै रेडियो किप्स एफएम मा.
15: किप्स 98.3 एफएम मा गजल संसार.
16: मुझसे मिलने शमा जलाकर आज महल में आज
15: गजल संसार.
16: गुम का खजाना तेरा भी है मेरा भी.
9: हर एक शनिवार बिल्की 10 बजे
17: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 MHz. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.

0: साँच्चै गर्नुहुँदो रहेछ भाउजूलाई।
1: गर्छु नि सरला, जान आज छ त्यसको लागि। कति अचार गर्छ खान मायाले त्यो। मायाले दिँदैछु भन्दैछु।

0: पनिया
1: झिडे म लौ पनि कता यो गाउँ खाने सबैलाई घुमाउँछु फन फनी झिडे म लौ पनि खबर यो सनसनी कमाई कन्छु खन्

0: coña.
1: Kips 98.3 FM, your companion.
2: कहाँ चल रही?
3: नाच नहीं, कहाँ जा रही?

0: नेपाल चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trending.
2: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
7: KIPS FM 98.3 MHz, your companion.
8: The radio of new generation.
9: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
13: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक
13: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र KIPS 98.3 FM मा।
14: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स। KIPS FM 98.3 MHz मा। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादु तपाईँकै रेडियो KIPS FM मा।
15: राजा मतिवा मती नएवा ने पुछे चंगुट खेले।
14: नेपाल भाषा या न्याय पुसेचौ मेता
16: सुथेया 6:30 से 7 बजे तक स्टेशन KIPS FM 98.3 MHz।

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स FM 98.3 megahertz ma
6: dil deewana din sajna ke
5: aitwar ra mangalwar diuso 4 baje somwar ra shukrawar beluki 10 baje purana bollywood sangeet ko jadu tapai ki radio keeps fm ma
7: tapai sundai hununcha
8: ke
7: E
8: E
9: B
10: S Kips 98.3 FM your companion
3: Kips FM 98.3 MHz presents best romantic Hindi songs

0: Bye-bye. Kinder Mütter gibt's 98.3 FM.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट छ।

0: आठ बजे देखि नौ बजे सम्म र प्रत्येक बिहीबार बिहान सात बजे देखि आठ बजे सम्म मात्र किप्स 98.3 एफएम मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
4: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Babu, pani ko bill tiri de lo.
14: La, tiri de.
15: Babu, batti ko bill tiri de aaja.
14: La, la, tiri de.
13: Dada, internet ko pani last dino hai aaja.
14: La. त्यो पनि तिर्दे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
14: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: Stay connected with your favorite station keeps FM 98.3 megahertz
2: Join our community on Facebook for the latest updates and all the music you love
18: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
19: This is KIPS 98.3 FM, your companion.
6: KIPS FM 98.3 MHz presents Best Romantic Hindi Songs.

Life-Changing Quotes. संसारमा संगीत र आमा भन्दा राम्रो साथी कोही हुन सक्दैन।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
11: राजा मतिवा मतिनायेवा निपुछे चांगुटु खेले
12: नेपाल भाषा या न्याय पुसे चौ मेत
13: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising, affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
0: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युरुल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
3: Keeps 98.3 FM ma yo ho. Music Mazza. Music Mazza.
6: हेलो श्रोता मित्र, नमस्ते. स्वागत छ कार्यक्रम म्युजिक मजामा. यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ पुरानो नयाँ सबै किसिमका गीतहरू र हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ म तपाईँको लागि कार्यक्रममा अगाडि राख्ने नै छु. म हुँ यहाँहरूकै होस्ट आरजे युक्ता. किप्स एफएमलाई तपाईँले सुन्न सक्नुहुन्छ संसारभर कहीँबाट पनि कुनै पनि बेला. हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. अलराइट श्रोतावृन्द, अब कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु. आजको पहिलो गीतबाट गीत रहेको छ सँगै बाँचौला. यस गीतमा आवाज दिनुभएको छ राजु लामा र शशिका राईले. लिरिक्स इन्दु तामाङको रहेको छ भने म्युजिक र म्युजिक प्रोग्रामिङ गर्नुभएको छ दिवेश राईले.

ओके श्रोता मित्र, हामीले सुन्यौँ गीत सँगै बाचौला राजु लामा र शशिका राईको आवाजमा। अलराइट, अब हामी सुन्नेछौँ गीत बाबरी फुलको बोट। यस गीतको ओरिजिनल सिङ्गर हुनुहुन्छ झलकमान गन्धर्व, लिरिक्स पनि उहाँको नै रहेको छ। यो गीत कभर भर्जन सङ रहेको छ। अब हामी सुन्नेछौँ गीत बाबरी फुलको बोट।

ओके श्रोता मित्र, हामीले सुन्यौ गीत बाबरी फुलको बोट। अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ हाम्रो सेगमेन्ट युट्युब धमाकाको। युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत। सो यस सेगमेन्टमा आज गीत परेको छ ओके छ त। यस गीतको सिङ्गर, राइटर र प्रड्युसर हुनुहुन्छ जे अथर नै, मिक्सिङ मास्टरिङ पनि उहाँले नै गर्नुभएको छ। अलराइट, अब हामी सुन्नेछौँ गीत ओके छ त, र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि म कार्यक्रम म्युजिक मजामा फेरि आउनेछु र अरू पनि थुप्रै गीतको साथ म आउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज सुन्दै रहनुहोला।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु हैन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-3544
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-012-35-888
13: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
14: बाबु पानीको बिल तिरिदे ल
15: ल तिरिदे
16: बाबु बत्तीको बिल तिरिदे आज
15: ल ल तिरिदे
14: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
15: ल त्यो पनि तिरिदे
14: तर सबै कुरा यति छिटै कसरी तिरिस
15: किनकि मसँग हाम्रो पात्र छ
16: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
15: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
17: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

0: टिप्स 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा.
1: वेलकम ब्याक श्रोता मित्र, कार्यक्रम म्युजिक मजामा तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz, द रेडियो स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. किप्स एफएम 98.3 MHz युर कम्पानियन. तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. र हामीलाई तपाईँले फलो गर्न सक्नुहुन्छ हाम्रो फेसबुक पेज, टिकटक र इन्स्टाग्राममा पनि. हाम्रो स्टेसन आइडी रहेको छ kipsfm 98.3 MHz. म हुँ आरजी युक्ता. अब कार्यक्रममा अर्को एउटा सेगमेन्टको पालो भइसकेको छ. सेगमेन्टको नाम रहेको छ इन्फो बज. सो इन्फो बजमा एक आर्टिस्टको इन्फर्मेसन लिएर हाम्रो आरजे जेसिका अरियाल आउनु भएको छ. को आर्टिस्ट हुनुहुन्छ र उहाँको इन्फर्मेसन अब हामी सुन्नेछौँ जेसिकाको नै आवाजमा.
2: हेलो हेलो, तपाईँलाई फेरि पनि स्वागत छ एउटा छोटो मिठो ब्रेक पछि स्टेशन किप्स एफएम 98.3 MHz द रेडियो अफ न्यू जेनेरेसन. तपाईँले अब हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. अब पालो भएको छ हाम्रो सेगमेन्ट इन्फो बजको. इन्फो बजमा हामी पुराना लेजेन्डरी म्युजिक आर्टिस्टको बारेमा कुराकानी गर्ने गर्दछौँ र आज हामी कुरा गर्दैछौँ नेपाली सङ्गीतका अत्यन्त प्रिय गायक अरुण थापाको जीवन र साङ्गीतिक यात्राबारे. आज हामी अरुण थापाका गीतहरू सुन्छौँ, गुनगुनाउँछौँ र कहिलेकाहीँ आफ्नै लाइफसँग जोडेर हेर्छौँ. तर एउटा समय थियो जति बेला अरुण थापा नेपाली सङ्गीतका चर्चित गायक होइन, नेपाल ब्याङ्कका एक साधारण कर्मचारी हुनुहुन्थ्यो. कल्पना गर्नुहोस् त, दिनभर ब्याङ्कको काउन्टर, फाइल, ट्रान्जेक्सन अनि साँझमा एउटा शान्त कोठा जहाँ मन भने म्युजिकमा हराइरहेको हुन्छ. सायद त्यति बेला उहाँ आफैले पनि सोच्नु भएको थिएन होला एक दिन उहाँका गीतहरू नेपाली सङ्गीत का एभरग्रिन क्लासिक्स बन्ने छन् भनेर. अरुण थापाको जीवन यात्रा भारतको कलकत्ताबाट सुरु हुन्छ. सन् 1952 जन्मिनु भएका उहाँ सानैमा परिवारसँग काठमाडौँ आउनुभयो. पछि अध्ययनका लागि दार्जिलिङ पुग्नुभयो जहाँ सङ्गीत प्रतिको रुचि अझ गहिरो हुँदै गयो. तर सङ्गीत मात्रै उहाँको बाटो थिएन, पढाइ, जिम्मेवारी अनि भविष्यको अनसर्टेनिटी बीच उहाँले नेपाल ब्याङ्क लिमिटेडमा काम पनि गर्नुभयो. तर एउटा कुरा चाहिँ स्थिर थियो, उहाँको मन सङ्गीततिरै फर्किरहन्थ्यो. त्यही सङ्गीत प्रतिको लगावले उहाँलाई बिस्तारै श्रोतामा चिनाउन थाल्यो र अन्तत एउटा गीत आयो जसले उहाँको पहिचान नै बदलिदियो. सन् 1971 रेडियो नेपालबाट प्रसारण भएको जति माया लाए पनि अरुण थापाको पहिलो रेकर्ड गरिएको गीत. रोचक कुरा के छ भने यही गीत पछि गएर उहाँकै सबैभन्दा पहिचान बनाउने गीतमध्ये एक बन्यो. त्यसपछि आए अरू गीतहरू, भुलु भुलु लाग्यो मलाई सपनीमा, म रोए पनि तिमी हाँसिदिनु, ऋतुहरूमा तिमी, चोट के हो व्यथा के हो. अरुण थापाका गीतहरूमा एउटा विशेष कुरा पाइन्छ, सरल शब्द, मिठो धुन र मन छुने प्रस्तुति. उहाँका धेरै गीतहरू सुन्दा श्रोताले आफ्नै जीवनका अनुभवहरू भेट्टाउँछन्। सायद यही कारणले उहाँका गीतहरू आज पनि पुराना लाग्दैनन्. साङ्गीतिक यात्राका क्रममा उहाँले दुई चर्चित आल्बम्स पनि दिनुभयो, अरुण र द बेस्ट अफ अरुण. यी एल्बम्सले उहाँका गीतहरूलाई अझ धेरै श्रोतासम्म पुर्यायो र उहाँलाई एउटा स्थापित स्वरको रूपमा चिनायो. तर जीवन सधैँ सरल रहेन, उहाँले स्वास्थ्य समस्याहरूसँग पनि सङ्घर्ष गर्नुभयो. तर सङ्गीत प्रतिको समर्पण भने अन्तिम समयसम्म पनि रहिरह्यो. सन् 1999 अरुण थापा हामीबाट टाढिनुभयो, तर उहाँको आवाज त्यो भने टाढा भएन, किनकि केही आवाजहरू शरीरसँग मात्र होइनन्, हाम्रा सम्झनाहरूसँग बाँचेका हुन्छन्। र आज हामी बजाउन गइरहेको गीत जति माया लाए पनि केवल एउटा लोकप्रिय गीत मात्र होइन, यो त्यही पहिलो गीत हो जसले एक ब्याङ्क कर्मचारीलाई नेपाली सङ्गीतको इतिहासमा अमर नाम बनायो. यो गीतका सिङ्गर हुनुहुन्छ अरुण थापा भने म्युजिक पनि अरुण थापाले नै दिनुभएको छ. लिरिसिस्ट हुनुहुन्छ विनोद गौचन. अब सुन्छौँ अरुण थापाकै आवाजमा जति माया लाए पनि.

अलराइट, कार्यक्रम इन्फोबल्समा हामीले गायक अरुण थापाको बारेमा केही इन्फर्मेसन सुन्यौं र वहाँकै आवाजमा एक सुमधुर गीत पनि सुनिसक्यौं। ओके, अब कार्यक्रमलाई फेरि पनि अगाडि बढाउँ। हामी अर्को एउटा गीतबाट नै हामी अब सुन्नेछौँ गीत मुभी लाली बजारबाट मै राम्री छुतनी। यस गीतको लिरिसिस्ट कम्पोजर हुनुहुन्छ प्रकाश सापुत, वोकल दिनुभएको छ दीपिका बयम्बू मगरले, म्युजिक प्रडक्सन मिक्सिङ मास्टरिङ गर्नुभएको छ श्याम श्वेत्र शैलीले र कोरस वोकल्स दिनुभएको छ रञ्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज पिके र गोविन्द अन्नेकले। ओके श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र फेरि पनि कार्यक्रम म्युजिक मजामा अर्को एउटा ब्रेकको पालो आउनेछ। ब्रेकपछि म युक्ता फेरि पनि कार्यक्रममा आउने नै छु र मसँग अरू पनि गीतहरू रहेका छन् जुन म तपाईँको लागि राख्ने नै छु। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: your home. KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा.
1: फुलको डाली डालीमा तिम्रो रूपको लाली.
2: नेपाली चलचित्रका सदाबहार गीतहरू.
3: मेरो निन्द्रा तिर्खा रात रजिनाको. किन छोडेको.
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on KIPS FM 98.3.

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: किप्स 98.3 FM मा गजल संसार।
6: मुझसे मिलने शमा जलाकर आज महल में आज
5: गजल संसार।
6: गुम का खजाना तेरा भी है मेरा भी।
1: हर एक शनिवार बिल्की 10 बजे
7: Keeps FM.

0: Music Mazza, Music Mazza.
1: वेलकम ब्याक श्रोता मित्र. ब्रेक पछि म युक्ता फेरि पनि आइसके कार्यक्रम म्युजिक मजामा. हजुर, यस कार्यक्रममा हामी सुन्दैछौँ रमाइलो रमाइलो गीतहरू. स्टेशन तपाईँ ट्युन्ड इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगा हर्ट्स, द रेडियो स्टेसन द्याट अलवेज किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. अब फेरि पनि कार्यक्रममा म तपाईँको लागि राख्न जाँदैछु अर्को एउटा रमाइलो गीत. गीत रहेको छ माया बेमानी हातको बिडी. यस गीतमा आवाज दिनुभएको छ कमल खत्री र मेलिना मैनालीले. लिरिक्स रहेको छ भोजराज खतिवडाको. कम्पोजर यस गीतको हुनुहुन्छ प्रबलदीप विश्वास. म्युजिक अरेन्जर हुनुहुन्छ रूपम सिंह गुरुङ. मिक्सिङ मास्टरिङ रहेको छ किशन श्रेष्ठको.

नमस्कार श्रोता मित्र, हामीले सुन्यौं गीत माया बेमानी हातको बिडी, सिंगर्स कमल खत्री र मेलिना मैनानीको आवाजमा। अलराइट, फेरि हामी अर्को गीत सुन्नेछौ। गीत रहेको छ आँखा भरि आँसु, यो गीत मुभी गौथलीबाट रहेको छ। यस गीतमा आवाज दिनुभएको छ थानेश्वर गौतम र शान्तिश्री परियारले। म्युजिक थानेश्वर गौतमको नै रहेको छ, लिरिक्स दिनुभएको छ भोला रिजालले, अरेन्ज गर्नुभएको छ नारायण डङ्गलले, मिक्सिङ प्री मिक्सिङ कमल थापाको रहेको छ भने मिक्सिङमा स्ट्रिङ रहेको छ श्याम स्वेत र शैलीको।

वेल श्रोता मित्र, हामीले भर्खरै मुभी गौतलीबाट सुन्यौं गीत आँखा भरी आँसु। अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेको छौ। कार्यक्रममा अब अन्तिम गीत सुन्ने बेला भइसकेको छ। वेल श्रोता मित्र, अन्तिम गीतको रूपमा आज हामी सुन्नेछौ सजन राज वैद्यको आवाजमा घुमी फिरी। यस गीतको राइटर र प्रड्युसर पनि हुनुहुन्छ सजन राज वैद्य, मिक्सिङ मास्टरिङ दिवस गुरुङको रहेको छ। अराइट, यो गीत अब तपाईँको लागि राख्दै म युक्त पनि कार्यक्रम म्युजिक मजाबाट विदा माग्न चाहन्छु। आशा छ तपाईँलाई कार्यक्रम रमाइलो लाग्यो होला र गीतहरू जुन मैले राखे इन्जोय गर्नुभयो होला। अराइट, यति भन्दै अब म युक्त पनि तपाईँसँग विदा माग्न चाहन्छु। हामीलाई फेसबुक, इन्स्टाग्राम र टिकटकमा फलो गर्न नबिर्सिनु होला। स्टेशन आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज। ओके, अब यति भन्दै अब हामी छुट्टिन्छौँ। नमस्कार।

Life-Changing Quotes。खानाको भोक भन्दा मायाको भोक मिटाउन गाह्रो हुन्छ। यो भनाई हो मदर टेरेसाको।

0: number 16.
1: Say whoa!
2: Movie.
3: Hey, Jawani to Ishq Hona Hai.
2: Song.
3: Wow.

0: number 11.
1: Movie
2: पति पत्नी और वो दो
1: Song
2: दिल वाले चोर

0: Yoho Kips FM 98.3 MHz.
1: भएको नि जाउ छोडेर जानेलाई भएको नि जाउ तर के र जाने
2: Kips Unplugged
1: last mode ma nahi
2: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला. हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in.
4: Kips FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-32-35-888।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: क्लासिक हिंदी पॉप टाइम।
15: चलने लगी है हवाएं, सागर भी लहराए।
11: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: top song of the week at number one.
1: Movie
2: Dhamaal 4.

0: 하셔야 n'hai plus de 정미다.
1: 수태야 6:30 to 7:00 a.m. Station KIPS FM 98.3 MHz.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: KIPS 98.3 FM your companion
2: Nepali Pop Flashback

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz. Your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: नेपाली पॉप फ्लैशबैक

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।